मन्त्रीहरूलाई सल्लाहकार र सचिवहरूमा 13 जनासम्म राख्न पाउने गरी दरबन्दी स्वीकृत गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनुभएको छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई शयन एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने र 4 महिनालाई चतुर्मास पनि भनिन्छ। यो शयन एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यकाका 4 नारायण लगायतका देशभरका नारायण एवं विष्णु मन्दिरहरूमा भक्तजनको भीड लाग्दछ। वैज्ञानिकको रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँहरूमा रोग सर्ने विषालु प्रकारका कीटाणुहरू नआउने विश्वास समेत गरिन्छ। तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। 4 महिनासम्म विधिवत रूपमा पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिशयन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको छ। अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याका कारण राजनीतिमा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्कने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समयमा त्यहाँको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यो भूमिका मुख्यतया आलङ्कारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। कक्रोच जनता सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्का र सौरभ दासले केन्द्रीय मन्त्रीहरू जेपी नाडा र जितेन्द्र सिंहसँग शुक्रबार उच्च स्तरीय भेटवार्ता गरेका छन्। सरकारले नेट परीक्षाका कारण आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थी विरूद्ध कुनै पनि कानूनी कार्यवाही नगरिने मागमा सैद्धान्तिक सहमति जनाएको उनीहरूले बताएका छन्। त्यस्तै केन्द्रीय शिक्षाका मन्त्री ए धर्मेन्द्र प्रधानको राजीनामाको माग सम्बन्धमा सरकारले शनिबार दिउँसोसम्मको समय मागेको उनले बताएका छन्। योग्यता तथा प्रवेश परीक्षा निट प्रश्नपत्र सुहावर काण्डलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडान सहित सेजीबीले आन्दोलनको नेतृत्व गरेको छ। मन्त्री प्रधानले राजीनामा दिनुपर्छ वा बर्खास्त हुनुपर्छ राङ्काले पत्रकारहरूसँग भनेका छन्। हामीले यसबारे सरकारसँग स्पष्ट कुरा गरेका छौं। यो मागमा जवाब दिन सरकारले आज दिउँसोसम्मको समय मागेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिएमा आन्दोलन झनै कडा र विशाल हुने चेतावनी समेत उहाँले दिनुभएको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपल्ट। प्रधानमन्त्रीको सचिवालयमा 27 जनालाई नियुक्ति, 2 सल्लाहकारलाई मन्त्री सरहको सुविधा। आज हरिशयन एकादशी मनाइँदै न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप बढ़ेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको चिन्ता। सीमा सुरक्षाको लागि ड्रोन र फेसरीको निशन सीसीटीभी प्रयोग गर्ने सरकारको तयारी। थुना आदेश विरूद्ध व्यावसायिक दीपकबाट सर्वोच्चमा सोमबार सुनाई हुने। गोर्खाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार। पृथ्वी राजमार्गको छिर्कनीमा माइक्रो दुर्घटनामा 8 जना घाइते। तनहमा सर्जेन स्वेप अपरेशन
मा 9 जना शंकास्पद व्यक्ति नियन्त्रणमा, एकजनामाथि थप अनुसन्धान, बंगलादेशका राष्ट्रपति साबुद्दीनद्वारा राजीनामा, सीजेपीका दुई मागमा मोदी सरकार सकारात्मक, शिक्षा मन्त्रीबारे शनिबार निर्णय दिने।

0: हवस् सामलाजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ बिहान 6 बजेको गायक शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com.np लगन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्य सजिलो हुने भयो। अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235-57763।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर काराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर शोरूम दिलीगौडा तनहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9840261268।
17: 9850602068।
19: प्रसन्न, होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
23: तर महँगो होला नि?
22: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
24: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0965414411, मोबाइल 9850622938 र 9800282938।
26: हप्ता एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
27: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
26: पुराना गरगहना सँग नयाँ साथ फेर,
28: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
26: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।

0: कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: विज्ञप्ति न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
6: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
5: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई, जोखिम टरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
6: भारतमा आन्दोलन गरिरहेको सीजेपीका 2 मागमा सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
5: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
7: कानूनको स्नातक तह BA LLBमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056420064, 9846354491, 9767970000। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति निकालेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति निकालेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति निकालेर तीनवटै संस्थाले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। सर्वोच्च अदालतका तीन न्यायाधीश प्रधान रेग्मी र फुयानले राजीनामा दिन अस्वीकार गरे महाअभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्टहरू भएका छन् विज्ञप्तिमा उल्लेख छ। ती संस्थाले नेपालको संविधान अन्तर्गत महाअभियोगका लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएको त्यस्ता कुनै पनि आरोपहरूबारे जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरूले न्यायिक सुधार आवश्यक हुन सक्ने भए पनि नेपाल सरकारको यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाफदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन अन्तर्राष्ट्रिय संस्थाले भने जस्तो सरकारका तर्फबाट न्यायालयमाथि कुनै पनि हस्तक्षेप नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बताउनुभयो। उहाँले सरकारले न्यायाधीशहरूमाथि महाअभियोग वा अरू कुनै पनि कार्यवाही गर्ने भने र नसोचेको बताउनुभयो। नेपालको न्यायालयका सम्बन्धमा विज्ञप्ति निकाल्ने संस्थाहरूलाई मन्त्री गौतमले भन्नुभएको छ, जसले विज्ञप्ति निकाल्नुभयो विज्ञप्ति निकाल्नेहरूले पनि पुष्टि गर्नुपर्छ, उहाँहरूले आरोप लगाएर मात्रै हुँदैन। यस्तै रासोपा महामन्त्री विपिन कुमार आचार्यले पनि सर्वोच्चका न्यायाधीशलाई राजीनामाका लागि दबाव दिने बारे सरकार र पार्टीमा कुनै छलफल नभएको र छलफल गर्ने विषय पनि नभएको बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसदबीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न चुनावपछि गठित प्रतिनिधि सभाको झण्डै चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। संसदमा हराउँदै प्रश्न शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: दुर्गम क्षेत्रमा जटिल प्रसूति हुँदा हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याउने गरिएको छ। कहिलेकाहीँ समयमै उद्धार हुन नसकेर कतिपयको ज्यानै जाने गरेको छ। किशोरा अवस्थामै गर्भवती बनेका धेरैले प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारी बारे थाहा नै पाएका हुँदैनन्। त्यसैले पनि आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्तिने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 अनुसार बाल विवाह दर सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा छ। 20-24 वर्ष उमेर समूहका विवाहित व्यक्ति मध्ये 18 वर्ष नपुग्दै विवाह गर्ने कर्णाली प्रदेशमा सबैभन्दा धेरै 41% छन्। कोशीमा 24.2%, मधेसमा 38.8%, बागमतीमा 20.9%, गण्डकीमा 21.5%, लुम्बिनीमा 21.6% र सुदूरपश्चिममा 26%ले 18 वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। नेपाल सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम तथा यातायातको पहुँच नपुगेका ठाउँका बासिन्दाका लागि जीवन रक्षक कार्यक्रम बनेको छ। विशेष गरी गर्भवती तथा सुत्केरी अवस्थामा जटिल देखिएका महिलाको आकस्मिक उद्धार गरी समयमा अस्पताल पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तेर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गएको आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाए। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको ज्यान गुम्यो। जोखिममा किशोरी आमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: फेरि पनि जोखिमकै प्रसंग, नेपालमा डुबेर ज्यान गुमाउने घटना वृद्धि हुँदै गएका छन्। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर हरेक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथामका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनु भएको छ। सचिव देवकोटाका अनुसार विद्यालय तहदेखि पौड़ी तथा जल सुरक्षा शिक्षा विस्तार गर्ने, जोखिमयुक्त जलाशय वरिपरि सुरक्षात्मक संरचना निर्माण गर्ने, बाढ़ी पूर्व चेतावनीलाई प्रभावकारी बनाउने, स्थानीय तहको उद्धार क्षमता सुदृढ़ गर्ने तथा अभिभावकको निगरानी बढ़ाउने हो भने डुबेर हुने अधिकांश घटना रोक्न सकिन्छ। संगठनले सन् 2035 विश्वव्यापी रूपमा डुबेर हुने मृत्यु दर 35% घटाउने लक्ष्य लिएको छ। यसैबीच आज विश्व डुबान रोकथाम दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागि हो। डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: काया कैरनमा उलागबाट राहदानी, लाइसेन्स, प्रमाणपत्र घर दैलोमै पुर्याउने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।

0: बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गंगोबु बसबार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गंगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।

0: सरकारको कार्यक्रम अनुसार अहिले राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र जस्ता आवश्यक कागजातहरू हुलाक मार्फत सिधै घर दैलोमा उपलब्ध गराउने सेवा शुरू भएको छ। बाँके, उदयपुर, बागलुङ, दाङ लगायतका विभिन्न जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालय बीच सम्झौता गरी चरणबद्ध रूपमा सेवा शुरू भएको हो। हालसालै काठमाडौँमा समेत गोस्वारा हुलाक कार्यालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालय बीच सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा विस्तार गरिएको छ। साथी महेश गेवालीले हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराईलाई राहदानी, नागरिकता र लाइसेन्स घरमै पुर्याउने सेवाबारे कुरा गर्नु भएको छ।
1: 77 जिल्ला प्रशासन र अरू इलाका प्रशासन कार्यालयहरूमै पुर्याउने भनेर सम्झौता गरेर अहिलेसम्म हामीले चाहिँ 2,35,036 थान राहदानी चाहिँ जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याएको छौं। ती मध्ये 7,649 थान चाहिँ व्यक्तिको हातमै पुर्याएको छ, घरमै पुर्याएको छ। हुम्ला जिल्ला बाहेक 76 जिल्लाबाट शुरू भएको छ।
2: यसरी सेवा दिइरहँदाखेरि के कस्ता समस्याहरू अहिले भोगिरहनु परेको छ?
1: सबभन्दा ठूलो समस्या भनेको अहिले हुलाकमा चाहिँ जनशक्तिहरू कम छ, क्या कर्मचारीहरू चाहिँ कमश रिटायर हुँदै जानुभएको छ, त्यसको सट्टा नयाँ कर्मचारी थपिएको पनि छैन। अर्को कुरा, हल्कारा हुलाकी पनि धेरै ठाउँमा खाली छ। त्यो नियुक्तिको प्रक्रिया बढाउन चाहिँ हामीले भर्खरै कार्यविधि पठाएका छौँ। त्यही हुनाले हाम्रो प्रमुख समस्या भनेको अहिले जनशक्ति हो। अब अर्को सवारी साधन नभएका हुलाकहरू पनि छन्, किनभने हाम्रो हुलाकहरू अहिले स्थानीय स्तरसम्मै, स्थानीय पालिका स्तरसम्मै फैलिएको हुनाले प्रत्येक पालिकामा कम्तीमा एउटा बाइक, स्कुटर जे भए पनि सवारी साधन भइदिएको भए सजिलो हुन्थ्यो। अहिले पालिका स्तरसम्म पनि हामीले सकेसम्म अब एउटा कम्प्युटर चाहिँ पुर्याउने प्रयास चाहिँ गरेको छौँ, त्यही पनि सबै ठाउँमा पुर्याउन सकेको छैन सर। त्यही त हो नि। अर्को चाहिँ हामीले घर घरमा राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र पुर्याउँदाखेरि चाहिँ उहाँले चाहिँ वास्तवमा सरकार त हाम्रो घरमै आइपुग्ने रहेछ नि त, ढोकामै आइपुग्ने रहेछ नि त। लाइसेन्स राहदानी त बोकेको थिएन उसले, खालि चिठी पत्र मात्रै बोकेको थियो। तर अहिले त एकदम मानिसहरूको जुन आवश्यकतासँग गाँसिएको विषय पनि उहाँहरूको घरसम्मै पुग्दाखेरि त उहाँहरू एकदमै खुसी हुनुहुन्छ सर।
2: नागरिकले केही शुल्क बुझाउनु पर्छ कि अतिरिक्त केही प्रक्रिया गर्नुपर्छ कि भन्ने खालको एउटा बुझाइ पनि रहेछ, यस्तै हो कि केही फरक हो यसमा?
1: हुलाक चाहिँ अब हाम्रो देशको मात्रै कानूनले भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा पनि सदस्यता जनाएको छ। युपियु, आईएपिपियु भन्ने होइन, यो विश्व हुलाक संघ, एसिया प्रशान्त हुलाक संघको पनि सदस्यता हुनाले त्यसको पनि नियम कानून हामीले मान्नुपर्छ। यहाँबाट धादिङ पुर्याए पनि, यहाँबाट काठमाडौँबाट जुम्ला पुर्याए पनि हाम्रो रेट एउटै हो। त्यो चाहिँ केजीको हिसाबले हाम्रो रेट हुन्छ। जस्तै हामीले पासपोर्ट चाहिँ व्यक्तिको घरमा पुर्याउँदाखेरि 55 रुपियाँ बढी लाग्ने हो, ढुवानी खर्च हो। व्यक्ति आफैले दिन पर्यो अथवा उसले टिकट टाँसेर पहिले खाम छोड्नु पर्यो र त्यही लगिदिन्छ।
2: अरू कार्यालयहरू बीच चाहिँ कसरी समन्वय भइरहेको छ अहिले पछिल्लो समय?
1: पछिल्लो चोटि गरेको भनेको नेपाल टेलिकमसँग गर्यौं। नेपाल टेलिकमको सामान

0: अस्सी साउन एक गतेबाट हुलाकले बोक्न थालिसक्यो। अब उहाँहरूको प्रस्ताव के छ भने सिम पनि बोकिदिन पर्यो भन्ने छ। सिम कार्डको लागि चाहिँ उहाँहरूले एउटा सफ्टवेयर विकास गर्दै हुनुहुन्छ। शैक्षिक प्रमाणपत्र ढुवानी गर्न थालिसकेको छौँ सर। हामीले 263 शैक्षिक प्रमाणपत्र खुल्ला विश्वविद्यालयको है टियुमा चाहिँ हाम्रो सम्झौता हुन सकेको छैन, होइन, प्रक्रियामै छ। अर्को चाहिँ हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर यो प्रयोगशाला नमुना पनि, अनि त्यो चाहिँ हामीले 17 अस्पतालहरूमा 1359 थान पुर्याइसकेको छौँ। त्यस्तै स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको सामग्री पनि हामीले ढुवानी गर्न थालिसकेको छौँ। अनि हाम्रो स्वास्थ्य बिमा बोर्डसँग पनि पछिल्लोचोटि सम्झौता भएर 77 जिल्लामा हामीले सेवा पुर्याइरहेको छौँ। उहाँहरूको पनि छ। अहिले त हामी त अफिसमा गएर विभाग मन्त्रालयमै गएर सरकारी निकायहरूमै गएर हामीसँग सम्झौता गर्नुहोस्, हुलाकले चाहिँ यस्तो सेवा दिन्छ, यो रेटमा दिन्छ, यति सस्तोमा दिन्छ भनेर हामीले उहाँहरूलाई बुझाउने कोसिस पनि गरेको छौँ। अनि कतिपय ठाउँमा चाहिँ बाटो चाहिँ आफै पनि इन्ट्रेस्ट भएर आउनुभएको छ।
1: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराई। फेरि पनि खबरकै सिलसिला, गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। पानी परे पनि काठमाडौँ जोड्ने दुई मुख्य सड़कको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। पछिल्लो 90 दिनमा नेपालमा मेटा मार्फत हुने सामाजिक राजनीतिक विज्ञापनमा विदेशी मीडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ। सन् 2022 सेप्टेम्बरदेखि अहिलेसम्म नेपालबाट सामाजिक मुद्दा, चुनाव र राजनीतिसँग सम्बन्धित विज्ञापनमा 3,66,850 अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। नेपाली रूपियाँमा यो खर्च 5,75,00,000 हुनाउँछ। 4 वर्षमा सबैभन्दा धेरै युनिसेफले 316 विज्ञापनका लागि $20,080 खर्चेको छ। दोस्रोमा एकीकृत नेपालले $14,083 र तेस्रोमा माई भोइस काउन्ट्सले $8,656 खर्चिएका छन्। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डिटिएच सेवा डिस होम खुशीको कनेक्शन।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको बिहिबार बेलुकादेखि सामाजिक सञ्जालमा महिला तथा बाल बालिका मन्त्री सीता बादीले उद्धार गरिएको शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो। भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे। मन्त्रीवादी स्वयं मन्त्रालय जाँदा काखमा 19 महिने छोरा च्यापिरहेको हुनुहुन्छ। विभिन्न कार्यालयमा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको छेड, काखमा बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तनपान गराएको शिशु भने नेपाल बाल संगठनबाट गएको शनिबार उद्धार गरिएका 17 दिने बालिका हुन्। मन्त्रीवादीले गएको आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उनलाई काखमा राखे आफ्नै बाबु सम्झिए, थाहै नपाई आँखा रसाउन थालेछ, मन्त्रीवादीले भन्नुभयो। 12 वर्षको उमेरदेखि बाल गृहमा हुर्किरहेकी उहाँलाई बाल बालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेको थिए, न मन्त्री। अचानक जिम्मेवारी पाए तर जुन मन्त्रालय पाए त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थे, मन्त्रीवादीले भन्नुभएको छ। मन्त्रीवादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराइन् शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशका खबर। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ, तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामा कडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको भारतीय संचार माध्यमले जनाएका छन्। विदेशकै अर्को प्रसंगमा फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नाघेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिको विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्याण्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डडेलोका कारण 33,000लाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ। यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ।
5: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि आफ्ना दुई खेल 3-0 सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित्ने निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग सिस्ने खोला नागडुङ्गा पर्सी सोमबारदेखि सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चाल, नेपालका लागि जापानिज राजदूत मायादा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल अध्यक्ष मिजुकी माछा जकुली लगायतको उपस्थितिमा पर्सी सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले पर्सी सुरुङ मार्गको उद्घाटन हुने जानकारी दिनुभयो, तर त्यो दिन एम्बुलेन्स, सुरक्षा निकाय लगायत आकस्मिक सेवाका गाड़ीलाई मात्र खुला हुनेछ। त्यस्ता गाड़ीको आगमनका आधारमा सुरुङ मार्गको प्राविधिक परीक्षण पनि हुनेछ। उहाँले भन्नुभयो त्यसपछि साउनको अन्तिम हप्ता वा भदौको पहिलो हप्तादेखि अरू नियमित गाड़ीलाई पनि सुरुङ मार्ग खुला हुने सड़क विभागले जनाएको छ।
5: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गर्ने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनद्वारा हिजो आयोजित पाँचौं नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेण्ट सम्बन्धी सम्मेलनमा मन्त्री यादवले सरकारले 2072 लागू गरेको निशुल्क भिसा र टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो।
4: विभिन्न निकायका अनुमति प्रक्रियाको उल्झनले बन्जी, जीपलाइन, वाटर पार्क र मोटर बोट जस्ता एडभेञ्चर टुरिज्ममा गरिएको करोड़ौं लगानी जोखिममा परेको खबर कान्तिपुरले लेखेको छ।
5: उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै रैथाने धान, मकै, तरकारी लगायतका स्थानीय बाली क्रमशः लोप हुन थालेका छन्। किसानका अनुसार केही स्थानीय प्रजाति पूर्ण रूपमा हराइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्। यसले ग्रामीण क्षेत्रमा सामाजिक आर्थिक प्रभाव पारेको उनीहरूको बुझाइ छ। यस्तै रैथाने बालीसँगै संस्कृति पनि हराउँदै गएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: बढ़दो तापक्रम, वर्षाको बदलिँदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलाउँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समयावधिमा परिवर्तन ल्याइरहेको वैज्ञानिक अध्ययनको निष्कर्ष रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ।
5: सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आईडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्ने निर्णय गरेको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको प्रस्तावमा बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले गएको जेठ 29 फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग सरकारी स्तरमा जीटूजी सम्झौता मार्फत एबीआईएस खरिद गर्ने निर्णय गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी रहेको खबर नागरिक दैनिकले लेखेको छ।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आयोगले आर्थिक वर्ष 82-83 दर्ता भएका उजुरी मध्ये झण्डे आधा स्थानीय तहसँगै सम्बन्धित रहेको जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: दिदा इष्ट लिदा दुष्ट
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
4: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा, डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
5: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई, जोखिम टोरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
4: भारतमा आन्दोलन गरिरहेको सीजेपीका 2 मागमा सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
5: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। मोटरसाइकल पछाडि बसेर स्टन देखाएर हिँड्ने सांसदलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसदले यसै गरी सर्कसमा जस्तो मोटरसाइकल पछिल्लोतिर खुट्टा मात्रै टेकेर उभिएर भिडियो खिच्दैछन् अनि जोसका साथ भन्दैछन्, लौ गाइज ट्राफिक नियमको पालना गरौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: होइन हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोरबेल र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0765 मोबाइल नम्बर 98 4 60 61 268
9: 98 5 60 60 268।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
0: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
13: बाराही आल्मुनियम अब यूपीबीसी को साथमा
0: आल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही यूपीबीसी आल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 065-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
14: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
15: वाओ कस्तो राम्रो गहना कहाँ बनाएको
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना
14: पुराना गरगहना सँग नयाँ साथफेर
15: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
14: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98-560-62099
16: कता हिँडेको आइफोन हातमा लिएर
17: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
16: लौ तँलाई थाहा छैन दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
17: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
16: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 065-414-050 मोबाइल 98-463-2311
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902
19: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
20: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
19: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
22: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
16: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
22: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 065-414-194 मोबाइल 98-560-20-630
21: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
23: शुक्ला गण्डकी FM 97.6
1: लागि, त्यसपछि महाधिवेशनको लागि व्यवस्थापन समिति बनाउने, त्यसमा सहभागी गराउने होइन, त्यसपछि एउटा राजनीतिक संयन्त्रको प्रस्ताव पनि आएको छ, राजनीतिक संयन्त्र बनाउने प्रस्ताव छ, त्यसमा दुवै पक्षको साथीहरू नेताहरू राखेर चाहिँ नि त्यो राजनीतिक संयन्त्रका मार्फत केही विवादहरू आयो भने समाधान गर्ने भन्ने प्रस्ताव पनि आएको छ। त्यसो भएको हुनाले मलाई लाग्छ हाम्रा मतमतान्तरहरू साँगुरिँदै गएका छन्, त्यसलाई चाहिँ केही दिनभित्रमा हामी टुङ्गो लगाउँछौ, मलाई विश्वास छ धेरै दिन लाग्दैन।
3: होइन गुरुजी, अब एउटा खबर आयो कि सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाब दिएछ होइन, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिफुयाललाई राजीनामा देऊ नत्र भने महाभियोग लाउँछु भन्ने खालको धम्की दिएको भन्ने एउटा रिपोर्ट आएको विषय आयो। त्यसमा चाहिँ एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र सीआईसीजेले चाहिँ यसमा दावी गरेका छ। अब यो हुँदै गर्दाखेरि के हो, सरकार फेरि न्यायालयतर्फ लागे हो अहिले?
1: होइन, नेपालको राजनीतिमा केही अभ्यासहरू भएका छन् पछिल्ला दिनमा। 64 सालमा नेकपा माओवादीले ठूलो पार्टी भएपछि चाहिँ यो अभ्यास चाहिँ सबैतिर सबै संस्थाहरूलाई, राष्ट्रिय संस्थाहरूलाई आफ्नो अधीनमा राख्ने र एउटा सार्वभौम संस्थाहरूलाई, अदालत भनेको स्वतन्त्र जसलाई न्यायपालिका भन्छौँ हामी होइन, त्यसलाई चाहिँ आफ्नो कार्यक्षेत्रमा चाहिँ स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ होइन, त्यसमाथि पनि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो, आर्मी नेपाल आर्मीमाथि हस्तक्षेप गर्ने प्रयत्न भएको थियो हिजो होइन, 74 पनि नेकपाले बहुमत प्राप्त गरेपछि त्यतिखेर पनि चाहिँ त्यो प्रयत्न भएको थियो र अहिले फेरि त्यो प्रयत्न चाहिँ सुरु भएको छ। त्यो दुर्भाग्यपूर्ण प्रयत्न हो, कार्यकारीको छाया अदालत हुनै सक्दैन, कार्यकारीले आफ्ना संयन्त्रहरूलाई राम्रो चलाए भइहाल्यो, यो प्रजातन्त्रको जुन मौलिकता हो होइन, चाहिँ जुन सेपरेसन अफ पावरको जुन सिद्धान्त हो, शक्ति पृथकीकरणको सिद्धान्त, कार्यपालिका न्यायपालिका र व्यवस्थापिका लोकतन्त्रका अभिन्न अङ्गहरूले आफ्नो क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्ने हो, नियम कानून संविधानको अधीनमा रहेर। त्यसो भएको हुनाले जुन कुरा अहिले तपाईँले उठाउनु भयो यो आपत्तिजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो र अदालतमाथिको हस्तक्षेप नेपाली जनतालाई सही हुँदैन।
3: तर अब सरकारले त भनेको छ नि दबाबको प्रशस्त गर्नुहोस् तपाईँहरू भनेर, आन्तरिक रूपमा दबाब गएको विषय छ होइन, न्यायालय अब भोलि त न्यायालयको स्थिति के हुन्छ, तपाईँहरूको भूमिका के हुन्छ?
1: दबाब दिने होइन न्यायालयलाई, अब हामीले अस्ति पनि सुन्यौं नि संवैधानिक अङ्गका पदाधिकारीलाई बोलाएर चाहिँ नि तपाईँ मुद्दा चलाउनुहोस् भनेर चाहिँ घण्टौं चाहिँ नि होइन निजी सचिवालयमा राखेर दबाब दिएको भन्ने पनि सुन्यौं, आज यो कुरा आइराखेको छ। यो चाहिँ प्रजातन्त्रको जुन स्वस्थ अभ्यास हो नि त्यसको विपरीत हो, यो अहिलेको शासन प्रणालीलाई जसरी अभ्यास गर्नुपर्ने हो यसलाई चाहिँ तानाशाहीको चाहिँ बुटले कुल्चिने जुन प्रयत्न देखिँदैछ यो दुर्भाग्यपूर्ण छ, यो नेपाली जनतालाई किमार्छ भने सही छैन।
3: अनि यो राजदूत नियुक्तिको प्रक्रिया पनि ढिलाइ भएको छ, संवैधानिक नियुक्तिका प्रक्रियाहरू पनि ढिलाइ भइरहेका छन् होइन, तत्कालीन अब
1: अकुशलता हो, सरकारको अकुशलता हो, सरकारको असफलता हो, यो चाहिँ सरकारले चाहिँ कुनै भेस्टेड इन्ट्रेस्ट, कुनै अभिष्ट चाहिँ खास खास नियोजित उद्देश्य राख्यो भने ढिलाइ हुन्छ, नभए चाहिँ निष्पक्षतापूर्वक चाहिँ नि नियुक्ति गर्ने हो भने त्यसमा केही पनि ढिलाइ हुँदैन। जसरी आवेदनहरू आएका छन् होइन, राजदूत नियुक्तिमा त आवेदनै माग गर्नु भएको थियो उहाँहरूले होइन, संवैधानिक अङ्गका नियुक्तिहरूमा चाहिँ निश्चित मापदण्ड अनुसार चाहिँ योग्यता पुगेका व्यक्तिहरू नियुक्ति गर्ने चाहिँ कानुनी प्रावधान छ, व्यवस्था छ, त्यसलाई अनुसरण गरेर त्यो प्रक्रियामा प्रवेश गरेर नियुक्तिको प्रक्रिया किन ढिलाइ गर्ने? कामहरू सबै ढिलो भएर विलम्ब भएर राष्ट्रको बहुमूल्य समय खेर गरिरहेको छ, त्यसमा चाहिँ सरकार गम्भीर हुनुपर्छ। राजनीति नियुक्तिको ढिलाइले कूटनैतिक सम्बन्ध जुन उचाइमा हामीले निरन्तर चाहिँ हामीले काम गरेर पुर्याउनु पर्ने अवस्था छ होइन, त्यो ठुल्ठुला दात्री राष्ट्रहरू चाहिँ छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ हामीले अहिलेको समय अनुकूल बनाउनु छ होइन, घनिष्ठ बनाउनु छ, सुमधुर बनाउनु छ, त्यसका लागि काम गर्नु छ। यो ढिलाइले त यो त हाम्रो लागि नै ठुलो क्षति पुग्दैछ नि त, यसले दूरगामी प्रभाव पार्दैछ नि, यसमा चाहिँ ढिलाइ गर्नु सरकारको ठुलो कमजोरी हो।
3: तर सरकारले सुकुमासी समस्या समाधानको विषयमा जुन किसिमले पहल कदमी गर्यो, तर अहिले चाहिँ जहाँ जहाँ नागरिकता छ तपाईँहरूको जिल्ला जुनमा चाहिँ नागरिकता जारी भएको छ त्यही फर्किनुहोस् भन्ने छ होइन, यो समस्या बल्झिने भयो कि समाधान हुने भयो महामन्त्री?
1: अब यो यसो धपाएर नागरिकलाई बसेको ठाउँ ठिक छ, बसेको ठाउँ उपयुक्त थियो कि थिएन त्यो हेर्ने हो, अध्ययन गर्ने हो, र सुकुम्बासी यो देशका नागरिक हुन्, यो देशको यो माटोमा यदि यसलाई चाहिँ 2 करोड टुक्रामा भाग गर्ने हो भने एक टुक्रामा उनीहरूको पनि हक छ। गोपी शेरचनको कविता मैले अहिले सम्झेँ, यदि यो देशलाई करोडौं टुक्रामा भाग लगाउने हो भने एउटा टुक्रामा मेरो पनि हक हुनेछ, उहाँले एउटा कवितामा भन्नुभएको छ। मैले भन्न खोजेको के कुरा के हो भने नेपाली नागरिकहरू जो जहाँ बसोबास गरेका थिए उनलाई त्यहाँ भन्दा अन्यत्र सार्नुपर्ने अथवा भूमिहीन नागरिकहरूलाई चाहिँ नि भूमि दिनुपर्ने घरवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो। अहिले चाहिँ नि एकदमै चाहिँ उनीहरूलाई चाहिँ घरबार विहीन घरवास विहीन बनाएर चाहिँ एक त चाहिँ सुकुम्बासीको जुन प्रताडना उनीहरूले झेलिरहेका थिए उनीहरूलाई आफ्नो जिल्ला जाऊ भन्नु त्यो जिम्मेवार काम होइन, राज्य अभिभावक हो, सबै नागरिकको अभिभावक अभिभावकत्व उसले ग्रहण गरेको हुन्छ होइन, त्यो संवैधानिक उसको चाहिँ के हो भने जिम्मेदारी हो दायित्व हो, त्यो जिम्मेदारी र दायित्वबाट च्युत भएर सरकारले चाहिँ आफ्नै जिल्लामा जाऊ आफ्नै ठाउँमा जाऊ बाँचे बाँच मरे मर भन्ने शैलीको व्यवहार गर्नु यो नेपालको दुर्भाग्य हो।
3: एउटा कुरा घिमिरेज्यूमा जाँदा जाँदै तपाईँकै प्रदेशका पूर्व मुख्यमन्त्रीले त सभापतिलाई परिचालित भन्नुभयो नि त होइन,
1: होइन अब त्यस्तो चाहिँ कुरा कल्पना पनि गर्न सक्दैनौ हेर्नुहोस्
3: परिचालित
1: कल्पना पनि गर्न सक्दैनौ सबैको उहाँले बोल्ने साथीको पनि जसलाई आरोपित गर्नुभयो उहाँको पनि नेपाली कंग्रेस पार्टीमा ठूलो योगदान छ, उहाँहरू संघर्षबाट आउनुभएको त्यसैले बोल्ने साथीलाई पनि म विनम्रतापूर्वक सुविचारित भएर बोल्न आग्रह गर्छु र यस्तो कुराको हामी कल्पना पनि गर्न
3: सक्दैनौँ।
1: पार्टीमा लागेको व्यक्ति चाहिँ आफ्नो विवेकले आफ्नो क्षमताले आफ्नो समर्पणले काम गरिराखेका हुन्छ होइन, त्यसो भएको हुनाले बेबुनियाद हामीले कसैलाई पनि आरोपित गर्नु हुँदैन, मन परेन भनेर चाहिँ प्रश्न उठाउनु हुँदैन, मन पर्दा अङ्गमाल गर्ने मन नपर्दाखेरि तथा नाम गाली गर्ने काम हामीले गर्नु हुँदैन, यो प्रजातान्त्रिक संस्कार होइन, यो हाम्रो भण्डारमा त यो गाली भन्ने कुनै शब्दावली नै छैन, हामी सबैलाई प्रेमपूर्वक सबै एकै ठाउँ हामी भेला भएर अगाडि बढौँ भन्न चाहन्छौँ।
3: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद नमस्कार।
1: तपाईँलाई
3: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: ए भतिज त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
4: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
23: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
24: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइट्स गुड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।

0: विषयमा चारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल फाइबर बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट
4: आधुनिक सोसाइटी ग्रामीण नेपाली बसमा छौँ र नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ र विशेष गरी देशको न्यायालयको विषयमा आज हामी चर्चा गर्न चाहन्छौ जसका निम्ति यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ अधिवक्ता सुशील सापकोटा। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत छ। नमस्कार।
5: हजुर नमस्कार।
4: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, यस्तो गर्न मिल्छ सरकारले?
5: सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई
4: राजीनामा दिन दबाब दिएको विषय आयो क्या बाहिर?
5: हो, दबाब दिएको विषयमा शुक्रबार एमनेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुडिसले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको बीबीसँग भएको अन्तर्गत पनि मैले सुने त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले मायाबु लगाउनु चाहिँ उपयुक्त हुँदैन, विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो। सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्था पुगेको छ। यदि केही स्थितिमा केही पहुँच भएका व्यक्तिको लागि चाहिँ पाउने न्याय र आम नागरिकले पाउने न्यायमा विभेद हुँदै गयो भने अर्को क्रान्ति पनि यो देशमा हुन सक्छ। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने कुनै व्यक्तिलाई लक्षित गरेर मायाबु लगाउनु हुँदैन, पूर्वाग्रह राखेर हुँदैन, तर समग्र न्यायपालिकाको आमूल रूपान्तरण गर्नुपर्छ।
4: आवाज अलिकति क्लियर आएन सुशीलजी, तपाईँको आवाजमा अलिकति क्लियर आएन प्लिज। यो नेटवर्कको समस्या हो वा चाहिँ कन्टिन्यू भन्नु न।
5: हजुर,
4: सुन्दै हुनुहुन्छ?
5: अहिले मेरो निवेदन गराई के हो भने कुनै पनि व्यक्तिलाई लक्षित गरेर मायाबु लगाउनु हुँदैन, तर देशको न्यायपालिका भनेको समग्र आम नागरिकको आस्थाको प्रतीक हो। त्यहाँबाट जनताले पाउने न्यायमा विभेद हुन्छ, र न्याय चाहिँ सीमित व्यक्तिको कब्जामा जाँदैछ भने न्यायपालिकामा रूपान्तरणको लागि न्यायपालिकाका समग्रगत स्वरूपलाई रूपान्तरण गर्नु जरुरी छ र त्यो आवश्यकता पनि छ। तर त्यसको अर्थ चाहिँ केही टार्गेटेड व्यक्तिलाई फलाना फलानालाई लगाउने भन्ने भन्नु भएन। कार्यक्षमताको अभाव छ, न्याय क्षमता छैन भने छनौट गरेर न्यायपालिकालाई चाहिँ आम नागरिकसम्म विश्वास पुर्याउनका लागि असफल हुनुभएका न्यायाधीशहरू पनि सर्वोच्चमा हुनुहुन्छ भने उहाँहरूमाथि मायाबु लगाउनुपर्छ, र उच्च अदालतको संरचना पनि परिवर्तन गर्नुपर्छ। तर व्यक्ति लक्षित भएर चाहिँ गर्नु हुँदैन, र यो एमनेस्टी इन्टरनेसनल सहितका मानवाधिकार आयोगले
4: न्यायपालिकाको निष्पक्षतामाथि त प्रश्न उठ्यो नि त, होइन? अहिले पछिल्लो समय पनि
5: एकदम स्पष्ट रूपमा प्रश्न उठेको छ। एउटा आम नागरिकले पाउने न्याय चाहिँ कदापि पनि मैले भने कदापि पनि जनअपेक्षित छैन। यस्ता फैसला आउन थाले सर्वोच्च अदालतबाट पनि जहाँ न्याय प्रमाणमा होइन, न्याय पहुँचमा, न्याय केही व्यक्तिहरूले इजलासमा बसेर मैले गरेको फैसला नै संविधान हो, मैले गरेको निर्णय नै कानून हो, कानून नै मै बनाउँछु भन्ने आशयले निर्णय आउन थालेका छन्, र त्यो अत्यन्त दुर्भाग्य हो देशको न्यायपालिकाको लागि। र यदि यही स्थितिमा छोड्ने हो भने आम नागरिकको लागि न्यायकामा पहुँच हुँदैन, र त्यसको लागि चाहिँ न्यायपालिकामा तपाईँले भन्नुभयो जस्तो तीनजना माननीय न्यायाधीशहरू जो सूचीक्रममा चाहिँ हुनुहुन्थ्यो, उहाँहरूको बाहेकका पनि अरू धेरै न्यायाधीशहरूलाई हामीले छानबिन अनुसन्धान फैसलामा कार्यक्षमतालाई हेर्नुपर्छ, त उहाँहरूलाई टाढे गरेर ल्याउनु चाहिँ हुँदैन, र न्यायपालिका सुधारको लागि चाहिँ जरुरी छ। अहिले
4: आज तपाईँले देखिराख्नु भएको छ होइन, प्रदेशमा सत्ताको लुछाचोडी छ, भागमण्डामा एमाले कंग्रेस र माओवादी नेकपा बीच दौड़धूप पनि छ, चौरासीमा हुने स्थानीय चुनाव र प्रदेश सभाको चुनावको यतिखेर कस्तो प्रभाव पर्न सक्छ, यसको आकलन कसरी गर्न सकिन्छ सुशीलजी?
5: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्यौं भने स्पष्ट र सक्षम हामीलाई एउटा प्रतिपक्ष चाहिन्छ गणतन्त्रमा, लोकतन्त्रमा। तर प्रतिपक्षहरू कस्ता भए भन्नुहुन्छ भने सत्ताको लुसाचानीमा फागुन 21 चुनावपछि पनि नेकपा एमाले, नेपाली कांग्रेस र तपाईँको नेकपाले चाहिँ पाठ सिकेको रहेनछन्। यिनीहरूले हेर्नु सत्तामा भोग गरेर सत्ताको लुछाचुडीले गर्दाखेरि भदौ 24 अवस्था आएको हो, त्यो अवस्थामा उनीहरू सिकेका रहेछन्। अझै पनि उनीहरूलाई दलीय भागभण्डा चाहिएको छ, उनीहरूलाई अझै पनि राजनीतिक भागभण्डा चाहिएको छ, अझै पनि सत्ता चाहिएको छ, कुटी चाहिएको छ, जनताको अपेक्षित कामको लागि हामी अघि बढ्नुपर्छ भन्ने भावना देखिएन। र ती व्यवस्था मैले अघिल्लो प्रश्नमा पनि न्यायपालिकाका तीनजना न्यायाधीशहरूमाथि महायोग लगाउने, सपना मल्ल, प्रधान कुमार रेग्मी श्रीमान, हरिपयन श्रीमान लगायत तीनजना श्रीमानमाथि महायोग लगाउने प्रस्तावलाई पनि यताकता घुम्रो तरिकाले, सत्ताको खेल त होइन यो, भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यस कारणले मैले पनि गर्न खोजेको के हो भने नेपाली जनताले चाहेको सुशासन हो, सक्षम न्यायपालिका हो, त्यसको लागि यी दलहरू सक्षम भए आउँदो स्थानीय चुनावमा पनि यी दलको यो भाग बन्नको लागि उल्टाचोटीले चाहिँ यिनीहरूको हविगत चाहिँ फागुन 21 सरहमा पुग्छ, सुध्रन सकेनन् भन्ने चाहिँ मलाई लाग्छ।
4: अब अहिलेको अवस्थामा विगत 35 वर्षदेखि दलीय आवरणमा विद्यार्थी राजनीति र कर्मचारी संगठन खारेजलाई आत्मसात गरेर बस्नुले अब कंग्रेस एमाले नेकपा र उहाँहरूको भातृ संगठन विद्यार्थी संगठनहरू पनि मौन भएर बस्नु भएको स्थिति छ होइन। विद्यार्थी र राष्ट्र सेवक कर्मचारीमा दलीय आवरणलाई आफ्नो राजनैतिक कमजोरी भएको स्वीकार्ने हो कि वा चाहिँ दलहरूलाई आफ्नो जनविश्वास गुमेको आकलन गर्न सकिन्छ अहिलेको पछिल्लो परिस्थिति हेर्दा?
5: यस्तो हुन्छ, उहाँहरूले आफ्नो हिजोको दिनमा भएका निजामती कर्मचारी वा कर्मचारी संयन्त्रभित्र आफ्नो दलीय संगठन विस्तार गर्ने, विद्यार्थीमा राजनीतिक दलको संगठन विस्तार गर्ने जस्ता कार्यहरूमा आत्मा ग्लानी उहाँहरूलाई छैन, किनभने उहाँहरूका केही अग्रपन्थीका नेतृत्व प्रक्रिया व्यक्तिहरूले भड्काइरहेको सामाजिक अभिव्यक्ति दिइरहेको हामी सुनिरहेका छौँ। तर उहाँहरूमा चाहिँ के रह्यो भने जनताको विश्वास चाहिँ देखिएन। अहिले जनताले के मानेनन् भने यी दलहरूले हिजो राजनीतिक भागभण्डामा न्यायलाई पनि नियुक्ति गरे, भागभण्डा गरे, हिजो राजनीतिक कर्म भागभण्डामा कर्मचारी तन्त्रलाई पनि प्रयोग गरे, विद्यार्थीले पनि राजनीतिक भागभण्डामा प्रयोग गरेर देशलाई तहस नहस बनाएको अवस्थाले जनताले उहाँहरूमाथि विश्वास नगरेको कारणले गर्दा, जनताको अपेक्षित परिणाम नभएको कारणले गर्दा आत्मसात गरेको भए त प्रदेश चुनावमा प्रदेश सभामा फेरि दुसरी गर्ने थिएन सत्ताको लागि। तर यहाँ के भयो भने उनीहरूले यो देशमा हामीले गरेको गल्ती अनुभव गर्नुपर्छ भन्ने होइन, अहिले जनताको अपेक्षित मत नभएर आन्दोलन गर्न बोलाउँदा मान्छे आउने मान्छे नभएर आन्दोलन गर्न कसले एक्लै गराएर हुँदैन बाटोमा। त्यस कारणले यो अवस्था, हिजो मैले प्रचण्डको एउटा भाषण सुन्दै थिएँ, त्यहाँ के भन्यो भने 8-10 लाख मान्छे निकाल्यो भने त सत्ता हामी पनि परिपूर्ण गर्न सक्ने रहेछौँ भन्ने कुरामा भन्दै हुन्छ। तर त्यो अभिव्यक्ति के हो त भन्नुहुन्छ भने यो देशमा अशान्ति विशृङ्खल, हाम्रो सत्ता कायम हुनुपर्छ, हामीले सत्ता गर्नुपर्छ, जनता गरिब जनतालाई 10 वर्ष जनयुद्ध गरेर पनि दिन नसकेको प्रतिबल आत्मसात गर्न सक्नु भएको पनि देखिएन र सत्ताको श्रेणीमा जाने अवस्था उहाँको त्यो अभिव्यक्ति थियो। र त्यस्तै हाम्रा केही कानून व्यवसाय साथीहरूले पनि त्यस्तो अभिव्यक्ति दिँदै गरेको म सुन्दैछु। यी अभिव्यक्ति भनेका के हुन् भन्दाखेरि समाजलाई बिथोल्ने, शान्ति सुव्यवस्था कायम नगर्ने, हिजो कमाएर खाने सहजै न्यायपालिकामा 2-4 जना व्यक्ति 2-4 जना अधिवक्ता कानून व्यवसायहरूको हाली मुहाली हुने प्रक्रियालाई नै निरन्तरता दिनुपर्छ भन्ने आशयमा लागेको मात्रै हो यो, अन्यथा उहाँहरूले आत्मसात गरेको चाहिँ अनुभूति हुँदैन।
4: र यो कुमार बेन सुटुक्क भारत गएको विषय पनि यतिखेर व्यापक रूपमा आएको छ होइन, अब कूटनीतिक सम्बन्धको हिसाबले वा भ्रमणै प्रधानमन्त्रीको भ्रमणकै चाँजो पाँचो मिलाउने हो भने पनि परराष्ट्र मन्त्रालय अन्तर्गत जाने विषय थियो, किनभने राष्ट्रसभा सभापति अब चीन भ्रमण जाँदै हुनुहुन्छ। यसो हेर्दाखेरि चाहिँ कतै हिजो बोलाउँदा नजाने बोला भन्न जाने भएको त होइन यो सुशीलजी?
5: होइन, मलाई के लाग्छ भने यदा कदा त्यसरी सरकारको निर्णय पार्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँहरूलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैनौँ। हेर्नुहोस् यदि हो भने है, तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभयो कि जानुभएको छ कि छैन भन्ने कुराको नै स्पष्ट आभास नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन। त्यो गर्नु भनेको चाहिँ हिजोका दलको हविगतसँग पनि हामी अघि बढ़िरहेको देखिन्छ। र अर्कोतर्फ मैले पार्टी सभापति रवि लामिछानेको चीन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकारको समन्वय पनि त्यहाँबाट हुन्छ र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भनेर हामीले मान्नुपर्छ, किनभने लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थामा दल विहीनको सरकार हुँदैन र यो दल

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 7 बज्यो
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्स र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारेर 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मास पनि भनिन्छ। हरिशयन एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यकाका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथा तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्त दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनैतिक सल्लाहकार असीम शाहलाई प्रधानमन्त्री शाह मन्त्री सरहको सेवा सुविधा दिएको हो। अरू 2 जनाले राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्यमन्त्री सरह नियुक्त पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना कुन तह र स्तरको सेवा सुविधासहित कुन कानून अन्तर्गत नियुक्त हुनुभएको छ भनी लिखित प्रश्न सोध्नु भएको थियो। जवाबमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री शाह सरहको सुविधा पाउने गरी 2 जना, मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार र नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा पाउने गरी 2 जना नीति प्रशासन र सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकारको नियुक्ति गरिएको जनाएको छ। तर सचिवालयका कारण राज्य कोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी प्रयोग गर्छ भन्ने जवाब भने प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 जनासँग राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा 27 जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनुभएको हो। नेपाल सरकारका पछिल्ला गतिविधिले न्यायपालिकाको स्वतन्त्रतालाई गम्भीर जोखिममा पारेको भन्दै 3 अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाले आलोचना गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स आईसीजीले संयुक्त विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा बढ़दो राजनैतिक हस्तक्षेप र न्यायाधीशमाथिको दबावप्रति चिन्ता व्यक्त गरेका हुन्। संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको यी संस्थाको ठहर छ। बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाभियोग लगाई सर्वोच्चको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको यी संस्थाले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने उनीहरूको भनाई छ। न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको एउटा आधारशिला हो र मानव अधिकार संरक्षणको लागि अपरिहार्य रक्षा कवच हो। आईसीजेका वरिष्ठ कानूनी तथा नीति निर्देशक ईएन सेडरम्यानले भन्नुभएको छ। उहाँले नेपालको न्याय प्रणालीको कुनै पनि सुधारले अदालतको स्वतन्त्रता, निष्पक्षता र अखण्डतालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने लामो समयदेखिको अभ्यास विपरीत डा मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गरिएकोमा ती संस्थाले चासो व्यक्त गरेका छन्। सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़
अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडिमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्ने निर्णय गरेको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको प्रस्तावमा बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले गत 29 जेठमा फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग सरकारी स्तर जी2जी सम्झौता मार्फत एबीआईएस प्रणाली खरिद गर्ने निर्णय गरेको हो। यसअघि विभागले नै आईएएन ग्रुपसँग सम्झौता रद्द गरेको थियो, तर पुनः सोही कम्पनीबाट खरिद गर्ने निर्णय गरिएको हो। यसअघि विभागले फ्रान्सेली निजी कम्पनी सफ्रा आइडेन्टिटीबाट एबीआईएस लाइसेन्स खरिद गरेको थियो। एबीआईएस प्रणालीको लाइसेन्सको अवधि समाप्त हुन लागेको राष्ट्रिय परिचयपत्र विभागसँग केही हजार थान बायोमेट्रिक पहिचान प्रणाली मात्र स्टक बाँकी रहेको अवस्थामा खरिद प्रकरण बाहिर आएको हो। आईडिमियाबाट खरिद गरिएका लाइसेन्सको अवधि समाप्त भएपछि विभागले आईएन ग्रुपबाट खरिद गर्ने तयारी थालेको छ। तनहुँको ब्यास 12 छिर्कन स्थित पृथ्वी राजमार्गमा हिजो अपरान्ह आयस दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको गण्डकी प्रदेश 01001071 नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सड़कको डिभाइडरमा ठुक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित 15 जनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। हाइसमा चालकसहित 12 जना सवार रहेकोमा 4 जना सकुशल छन् भने 8 जना घाइते भएको जनाइएको छ। गोर्खाको चुनडुमरी गाउँपालिका 4 प्रोक छाग गाउँ निवासी 29 वर्षीय पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर भनेपछि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको छ। गर्भ अवस्थाको 28 हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उहाँको हवाई उद्धार गरिएको हो। मन्त्रालयको समन्वयमा हेलिकप्टर मार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौँ स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ। दुर्गम क्षेत्रमा झुकीमा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आइरहेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले बिहिबार सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा 9 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरी लागू औषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा विशेष अभियान सञ्चालन गरेको जनाएको छ। ब्यास 5 चापाघाट स्थित पृथ्वी राजमार्गमा ट्र्याक्टर चालक चक्कर लागेर ढलेपछि प्रहरी उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार बिहान करिब 11:15 बजे गोर्खाबाट बिग्रिएको जीप मर्मतका लागि पोखरा ल्याउँदै गरेको G1-7217 नम्बरको ट्र्याक्टरका चालक गोर्खाको सिरञ्चो गाउँपालिका 5 छोप्राक निवासी 26 वर्षीय सुजन विकलाई अचानक चक्कर लागेर ढलेको सूचना प्राप्त भएको थियो। गण्डकी प्रदेश सरकारले गत वैशाखमा राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली तेस्रो पटक संशोधन गर्दै सञ्चालनमा रहेका 4 पाङ्ग्रे ट्याक्सी तथा साना सवारी साधन व्यवसायलाई नै सहज बनाइदियो। रातो नम्बर प्लेट भएका 4 पाङ्ग्रे सवारी साधनको सट्टामा कालो नम्बर प्लेटलाई मात्र राइड सेयरिङमा चल्न दिने व्यवस्था मिलाइयो। राइड सेयरिङ सेवा सञ्चालनको लागि एउटा कम्पनीलाई 4 पाङ्ग्रे सवारी साधनको हकमा आफ्नै स्वामित्व वा अन्य धनिका गरेर बढ़ीमा 300 साधनलाई इजाजत दिने बनाइएको थियो। तर यसअघि गण्डकी प्रदेशमा साविक ट्याक्सीका रूपमा दर्ता भएका कम्पनीलाई हाल सञ्चालनमा रहेका भन्दा नबन्ने गरी प्रस्ताव आएमा निवेदन दिने व्यवस्था मिलाइयो। कार्यान्वयनमा नआउँदै सरकारले तेस्रो पटक संशोधन गरेको नियमावली ट्याक्सी व्यवसायका हितमा थियो। नयाँ दर्ता हुनका लागि 300 सवारी साधन हुनुपर्ने व्यवस्था राखिएको भए पनि अहिले चलिरहेका प्रणालीका हकमा भए जतिले इजाजत पाउने व्यवस्था गरिएको थियो। गण्डकी सरकारले लामो रस्साकसी र व्यवसायी संघको टकरावलाई चिर्दै 2082 वैशाख अन्तिममा नियमावली जारी गरेको थियो। सरकारले नियमावली जारी गरेपछि मध्य जेठमा एटाप व्यवसायले गण्डकी हुँदै देशभर आन्दोलन गरेर यातायात क्षेत्र नै छप्पर पारेका थिए। संघीय सरकारले 1 महिनाका लागि स्थगित गर्न आग्रह गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले समन्वय र सहजीकरण गर्नुपर्ने संघीयताको मर्मभित्र पर्ने भन्दै त्यस अनुसार गर्नुभयो।

परीक्षा तथा आगामी वर्षको कार्ययोजना तयारी कार्यक्रममा मन्त्रालयका अतिरिक्त सचिव दिनेश कुमार घिमिरेले प्रस्तुत गरेको तथ्याङ्क अनुसार मन्त्रालयले विभिन्न शीर्षकका आयोजनाहरूका लागि 7 अर्ब 10 करोड़ 40 लाख रूपियाँ बराबरको भुक्तानी दायित्व बोकेको छ। सरकारी पछि थपिने ठूला र बहुवर्षीय योजनाले गण्डकी सरकारको आर्थिक दायित्व अत्याधिक बढ़ेको छ। खासगरी बहुवर्षीय समपूरक र स्रोत सुनिश्चित गरिएका योजनाहरूको चाप वर्षै नै बढ़दो छ। हालसम्म बहुवर्षीय योजनाको संख्या 300 पुगेको छ। यस आर्थिक वर्षको लागि सरेको दायित्व मध्ये बहुवर्षीय आयोजनाको मात्रै दायित्व 5 अर्ब 66 करोड़ 14 लाख 94 हजार रूपियाँ छ भने साल बसालीतर्फ 57 करोड़ 95 लाख 27 हजार र समपूरकतर्फ 86 करोड़ 30 लाख 28 हजार रूपियाँ भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयका अतिरिक्त सचिव घिमिरेले जानकारी दिनुभयो। तनहु क्षेत्रमा दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम लौपानेले सरकारले उपलब्ध गराउने सुकी सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनतासंघको संवादका क्रममा सुकी सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव आएको भन्दै सांसद लौपानेले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनुभयो। शुक्रबार जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शक भएको उल्लेख गर्दै सुकी सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभयो। सांसद लौपानेले आफू राजनीति व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्रिय सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बारलोङको बडीघाट गाउँपालिका 5 खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक युवा घाइते भएको खबर छ। बिहिबार राति करिब 9 बजे मध्य पहाड़ी लोकमार्गदेखि करिब 100 मिटर माथिको भित्री ग्रामीण सड़कमा G12P2241 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बडीघाट गाउँपालिका 4 जलजलाका 25 वर्षीय सूरज विक घाइते हुनुभएको छ। कर्तव्य ज्यान मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका बेला 2060 चैत्र 7 गते तत्कालीन माओवादीले म्याग्दी सदरमुकाममा आक्रमण गरेपछि फरार भएका एक व्यक्तिलाई प्रहरीले 23 वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत म्याग्दीबाट कर्तव्य ज्यान मुद्दामा 20 वर्ष कैद सजाय सुनाएका रघुगंगा गाउँपालिका 4 दगनामका 45 वर्षीय गुणबहादुर पूर्जालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले 83 साउन 8 गते बिहान पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तेन्सिनाका अनुसार पूर्जालाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो। लायन्स क्लब अफ दुलिङगडा खैरेन सिटी र लियो क्लब अफ दुलिङगडा खैरेन सिटीको आयोजना एवं हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा जीपी कोरेला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा आयोजित नियमित आँखा शिविर हिजो सम्पन्न भएको छ। शिविरमा 148 जनालाई निशुल्क आँखा चेक जाँच गरियो भने 9 जनालाई शल्यक्रियाका लागि पोखरा सिफारिश गरिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसूनको निम्नचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा छ। देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। भारतमा आन्दोलन गरिएको कक्रोच जनता पार्टी सीजेपीका 2 मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। यो वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामाबारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। चिकित्सा परीक्षामा हुने प्रश्नपत्र चुहाटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले चारजन गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन र ल्याण्डर्स क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्र 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण 36,000लाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 को सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14 र 25-18

0: 25-10 हराएको हो। पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल 3-0 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजिकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपाली बाँकी दुई खेलमा जित निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपालसहित आज पाकिस्तान, काजिकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अर्का चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
4: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
5: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहुँ र भण्डारी कास्की।
4: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
6: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन्छ। शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
9: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसित सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
15: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
14: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
15: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
15: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
14: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
14: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ।
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
14: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
15: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
14: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
14: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
15: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 50 60 63 175।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
16: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी
17: विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
17: मोबाइल 9856055770।
19: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
20: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
19: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
20: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
19: फोन नम्बर 0614510000
20: 0614510002 मोबाइल नम्बर 9856084466।
19: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
22: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
21: मोबाइल 9856043952 र 9806666।

0: 96.6 शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी? पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864435031।
10: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878, 9841 56 58।
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
19: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
20: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
19: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
20: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
19: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
20: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
19: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848664145।
21: सुन्दर अटो वर्क्स यमहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
22: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमहा शोरूम दुलेगौडा बजार तनहुँ,
23: सम्पर्क 0654142121, मोबाइल 9856035921।
22: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
25: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
24: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईको आजको राशिफल
1: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँ सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साउन महिनाको 9 गते शनिबार, यसैसम्म 2026 जुलाई 25 तारीक सकेसम्म 1948 नेपालसम्म 1146 आज असार शुक्ल पक्षको एकादशी तिथि, सूर्यदेव बिहान 5:23 हुने, सूर्यास्त साँझ 6:58 हुनेछ। आज तुलसी रोपण, चतुर्मास व्रत शुरू, हरिशयनी एकादशी व्रत शुरूआत। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगी संगीतहरू, 5:25-5:50 शुक्लागण्डकी समाचार, 6:37 काया कैरन, 37:07 नेपाली भयो, 7:07 शुक्लागण्डकी समाचार, 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45-8 तपाईँसँग हुन्छ कार्यक्रम सुख बिहानी। 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:15 नेपाल खबर, 9:15-10 घाम बेसीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:12 हेलो शुक्ला गण्डकी, 12:12-12:15 नेपाल खबर, 12:15-1 नेपाली संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 नेपाली संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी संगीतहरू, 4:05 आधुनिक गीत संगीतहरू, 5:15 शुक्ला गण्डकी समाचार, 5:15-6 विभिन्न बालगीत संगीतहरू, 6:30-6:36 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषाभाषी गीत संगीतहरू, 7:30-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 विभिन्न गीत संगीतहरू, 8:00-8:30 पनि विभिन्न गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिने गर्छौ। 8:45-9 पनि विभिन्न गीत संगीतहरू, 9:10 विभिन्न गीत संगीतहरू, 10:45-10 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन्। यद्यपि आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात पनि पालो रहेको छ। तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशि हुनामा छे चुचे चोलाली लुले लोआ, समयलाई समेटेर काम लिन नसक्दा पछि भरिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरा रहनेछन्। ईर्ष्या गर्नेहरू सक्रिय हुनेछन् भने अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानोतिना काममै अझन पर्नेछ। कामको समय राम्रै मूल्याङ्कन भए पनि कम प्रतिफल हात पार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। प्रेरणसँगको भेटघाट दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि गम्भीर तथा मनोरञ्जनको समय छ। आमदानी बढाउने कामहरू शुरू हुनेछ भने प्रेम गम्भीरताको बन्धन कसिनेछ। व्यवसायको स्तरमा रमाइलो यात्रा हुने अवसर जुट्नेछ भने साथीभाइहरूको सहयोगले उत्साह जगाउनेछ। मिथुन राशि, मिथुन राशिमा फेर काकीको गङ्ग छ। के को चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धि भए चित्त बुझाउनु पर्ला। सानो गल्तीले हर्चना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय प्रखता राम्रो हुनेछ। अरूको कर्ता पार निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। विश्वको निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला। कर्कट राशि, कर्कट राशिमा प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ भने भौतिक कार्य प्रतिस्पर्धाहरूमा विजय भइनेछ। कार्य फाइदाको स्रोतहरू पहिलाउन सकिनेछ भने प्रयत्न गरेका कामहरूमा सजिलो सम्पादन हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिमिक कामले अरूको उपकार गर्न सकिनेछ। सिंहराशि, सिंहराशिमा शेरमा मिमो मेमो टाटी टुटिएकामा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् भने पहिलेका कमजोरीहरू सुधार गर्ने अवसर प्राप्त हुनेछ। साथीदारीमा देखिएका समस्याहरू सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख सुविधाहरू प्राप्त हुनेछ। घरेलु प्रयोजनका सामानहरू जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ। कन्या राशि, कन्या राशिमा माछा टोपा पेपो सहर ठपेपो बेलैमा होस् नपुर्याउँदा केही चुनौतीहरू
झेल्नु पर्ला, समयको प्रतिकूलताले काम बिग्रन सक्छ, परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ, काम पाउने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ भने नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। तुला राशिमा आर्थिक रुरेरो ताती तुते प्रयत्न गर्दा गर्दै पनि केही कमजोरीहरू देखा पर्न सक्छन्। मौकामा प्रयत्न गर्दा कामहरू बन्नेछन् तर आलोचकहरूबाट सतर्क रहनुहोला। शोकले खर्च बढ़ाएर पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। वाद विवादास्पद समस्याहरू सुल्झनेछन् भने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। आर्थिक काम मिल्न सकल व्यवहारमा पछि परिनेछ। अरूको मुद्दा विभागले पनि कामहरू अधुरा रहनेछन्। आगन्तुकहरूले अल्मलाउने हुँदा काममा समय दिन नसकिएला तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ भने बुद्धिको उपयोगले ढिलै भए पनि कामहरू बढ्न सक्छन्। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। विश्वास पात्रभित्र शङ्का जाग्न सक्छ। धनुराशि खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउन केही वस्तु त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएका कामहरू सम्पादन हुनेछ। अर्थभावमा खड्किए पनि आवश्यक पर्दछ। सर्वभाव कर्जा मार्फत धन जुट्नेछ। त्यसै व्यवसायमा लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। मकर राशिमा भोज जेखेको खेको गाकी नयाँ अवसरका साथै आमदानीका स्रोतहरू फेला पर्नेछ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुटाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ भने रुचिका विषयमा लगानी बढ़ाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ। कुम्भ राशिमा पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछ। तापनि बुद्धिले काम लिँदा चिदाएको योजनाहरू कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछन् भने तर अरूको मुख ताक्ने बानीले आफ्नो कामहरू अधुरा रहनेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। अन्तिममा मीन राशि काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजनाहरू कार्यान्वयन गर्न सकिनेछ भने सामाजिक दायित्व बढ्नेछ। सानो पर्यटनले समाजका लागि धेरै फाइदा हुने कामहरू गर्न सकिनेछ। तारिफिक कामले लोकप्रियता दिलाउनेछ। राशिफलमा जे जस्तो भने तापनि भाग्यमा भन्दा परम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुख बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि यहाँ पालो रहेको छ। जन्मदिनको शुभकामना। आज मिति 2083 साल साउन महिनाको 9 गते शनिबार आज तपाईँ जसको जन्मदिन परेको छ। आज तपाईँ जसले जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले हाती तालिका र तपाईँले चाहेका काम कुराहरू प्रहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यतिमा पनि आफ्नो इष्टमित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका स्मरणटी पाउन सक्नुहुन्छ। 034 3==== 1११││ 0││ 37││ 34││ 34││ 37││ 34││ 1112││ 34││ 1112││ 34││ 1112││ 34││ 1112││ 1112││ 1112││ 1112││ 1112││ 1112││ 1112││ तपाईँको गाउँघरमा जन्मदिनको शुभकामना र तपाईँको गाउँको गाउँ हुँदै गरेका कार्यक्रमका स्मरणटी पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः सेसनमा तपाईँको माझमा उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि म कार्यक्रम प्रस्तुतादिमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस्। सुन्ने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846801457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
4: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
3: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ।
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाऊ।
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
3: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
4: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस।

0: हेपियर अम्रेसो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई वस्तुलाई हुन्छ घाँस
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
0: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
0: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0555361175 98563175
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
4: शुद्ध सुन तथा चाँदीका गर गहना
3: छापावाला सुन चाँदीका गर गहना
4: राशि अनुसारका पत्थर
3: कम्प्युटर तौल प्रविधि
4: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ शाखा कार्यालय बनकेवा चोक
3: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9007625229
4: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9087719142

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेनिजाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गङ्गोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235 52763।

0: होइन यसो आमा चाहिँ कहाँबाट छनेको छ
1: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855303324
5: शुक्ला गण्डकी एफएम 97.6

0: सुन, होमवर्क देखाऊ त।
1: हस् टीचर।
0: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
1: टीचर, मेरो मानेले त सधैँ दादा स्टेशनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 9868161887।
5: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, एनआईएमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा, प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594540।
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी 2 गौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
9: फोन नम्बर 06145100
10: मोबाइल नम्बर 9856084466
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपिभीसी को साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 98562938 र 98028222938
15: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845410950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: शुक्लागंधकी एफएम 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
2: कहाँ छ पुन मोबाइल
1: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191478888 र 98448800
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
1: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
2: दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
4: चिकन ससेज बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98560 28 587
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
7: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौंडा हेल्थ पोस्ट चोक
7: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560 124
1: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
1: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ
2: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
1: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
2: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
1: थप जानकारीको लागि 0 65 571 479 मोबाइल 98 560 62 65 98 468 64 145
9: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
3: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
10: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ
11: जहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
12: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434।
13: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
13: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
13: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
15: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
16: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
15: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
16: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
15: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
16: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
15: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
16: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9855-80385।
17: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
18: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
17: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
18: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
17: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
20: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 9845-80829। दमौली शाखाको लागि सम्पर्क 9806-13425।
21: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
22: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
21: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
21: होम डेलिभरीको पनि व्यवस्था छ।
24: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis.
7: हरेक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। यसरी खोलिने वालेटको सम्बन्धमा वालेट प्रयोगकर्ता नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित अनुमति प्राप्त संस्थाले राष्ट्रिय परिचय पत्रको विवरणले अध्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। आज दिउँसो चारवटा प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै राति बागमती, गण्डकी र कोशी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको 1-2 ठाउँमा हल्का वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भागका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि दिउँसोपछि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्रसंघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ़दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ़न नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यससँगै प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा जोड़ दिनुभयो। पशु सेवा विभाग का महानिर्देशक डाक्टर उमेश दाहालले जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पन्छी नष्ट गरिएको छ। 11,65,000 663 अण्डा 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्रै 3,67,535 नष्ट गरिएको पशु सेवा विभागको तथ्याङ्क छ। महानिर्देशक दाहालका अनुसार प्रभावित किसानलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम निकासा गरिसकिएको छ। बर्ड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
9: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
8: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
9: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
8: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
9: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
8: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़दो छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको वनसार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड़ 34 लाख 76 हजार रूपियाँ बराबरको 22,67,419 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरका 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व पनि आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ वार्षिक राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,664 थान स्मार्टफोन आयात भएको छ। त्यस्तै भारतबाट 10,79,00,00,000 रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको तथ्याङ्क छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको विरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। 1 महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको विरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकोले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँ उपत्यका 4 नारायण लगायत देशका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएकोले तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गर्ने गरिन्छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। अब विदेशको खबर। फ्रान्स र स्पेनमा डडेलु तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जिरोन र ल्याण्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिम क्षेत्रमा लागेको डडेलोका कारण थप 30,000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। त्यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन गरिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ। डडेलो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले सामाजिक सञ्जाल मार्फत अवस्था अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै नियन्त्रणका लागि युरोपेली संघ यूको नागरिक सुरक्षा संयन्त्र सक्रिय पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार चेक गणतन्त्र र स्लोभाकियाबाट 2 ब्ल्याक हक हेलिकप्टर सहित थप प्राविधिक सहयोग फ्रान्स आइपुग्नेछ। अब खेल खबर। नामीबियाका देब्रेहाते तीव्र बलिङ अलराउण्डर रूबेन ट्रम्पलमनले नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आउँदो सिजन पनि लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्। गएको वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जित्दा उनी फाइनलमा प्लेयर अफ द फाइनल बनेका थिए। त्यस्तै प्लेयर अफ द टुर्नामेन्ट पनि भएका थिए। साबिक विजेता लुम्बिनीले ट्रम्पलमनलाई पुनः अनुबन्धन गरेको जनाएको छ। लुम्बिनीले मार्की एवं कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेरमल्ल, दिलीप नाथ, तिलकराज भण्डारी, दिनेश अधिकारी र अभिषेक गौतमलाई रिटेन गरिसकेको छ। त्यस्तै अक्सनबाट लुम्बिनीले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरणिको यादव, अजय चौहानलाई लिएको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचय पत्र चाहिने, केन्द्रीय बैंकद्वारा भुक्तानी सम्बन्धी निर्देशिकामा संशोधन। आज दिउँसो 4 प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पानीमा डुबेर हुने घटना रोकथाम दिवस नेपालमा पनि मनाइँदै। बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख, जैविक सुरक्षाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह, फ्रान्स र स्पेनमा डडेलो तीव्र, 1,40,000 भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारियो, र नामिबियाका रुबेन ट्रम्पलमनले एनपीएलको आउँदो सिजन पनि लुम्बिनीबाट खेल्ने।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: पर्न सफल शुक्ला सिटी फ्रेश हाउस दुलेगौड़ा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0065905065 मोबाइल 98166034372।
1: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौड़ा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौड़ा बजार तनहुँ
3: सम्पर्क 0654142121 मोबाइल 98565935921
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
4: होइन भाउजू यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै दुलेगौड़ा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
4: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन नम्बर 0065705790 मोबाइल नम्बर 98460814057 र 98136260 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ
7: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
8: ल पत्तै छैन है तिमलाई दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
9: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
7: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौड़ा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0065714142 मोबाइल 98560231128 र 98462014726
10: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
11: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
0: रिमाल हार्डवेयर सम्पर्क 0065414245 0065414345
13: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
14: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
13: हो त नि अब चाहिँ राम्रो भयो
15: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
13: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
17: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
18: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414।

0: 1194, मोबाइल 98 560 20 630।
1: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: आज पनि खाना काच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
8: हजुर, दान गरौ।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
4: ओम एम आभूषण सुनचाँदी दोकान।
2: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846692640, 9898
6: शुक्ला गण्डकी एफएम 97.6।
7: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
8: वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
7: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिकै प्रधान शुक्लाकण्ड केएफएम 97.10 MHz कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमले प्रायोजन गरिदिनु भएको हो अमेन आभूषण सुन चाँदी उद्योगले दिलेगौड़ामा रहेको छ। दुर्घटना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू र संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापा लसुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू मेन आभूषण सुन चाँदी विशेषमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि सबैजना आफ्नै घरमा आराम गरेर बसिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज शनिबारको दिन, बिदाको दिन होइन, फुर्सदिलो दिनहरू रहेको छ। बाहिर चाहिँ आज निकै नै होइन बिहानैबाट एकदमै घमाइलो रमाइलो भनौँ, घाम लागिसकेको छ। तपाईँहरूकोतिर पनि लागिसक्यो होला, पक्कै पनि हाम्रो यतातिर लागिसकेपछि त पनि नराख्ने कुरो त हुँदै भएन होइन है। र अब भने समय रहेको छ कोदो रोप्ने, होइन धान रोपेर त कतिपय ठाउँमा सकियो होला, कतिपय ठाउँमा रोप्दै हुनुहुन्छ होला, अब कोदो रोप्ने तर्फ पनि गर्दै हुनुहुन्छ होला। कतिपय साथीहरूले रोप्दै हुनुहुन्छ भने कतिपय साथीहरूले रोप्नु भएको छैन, भर्खर अब सुराती होइन मेलो मेसहरू मिलाउँदै हुनुहुन्छ र बारीहरू सफा गर्दै हुनुहुन्छ होला। कतिपय ठाउँमा मकै पाकेर बल्ल कोदोतिर तर्खर गर्नुहोला भन्ने भएको छ भने कतिपय ठाउँमा चाहिँ रोपिसक्नु भएको छ होइन। जे गर्दै हुनुहुन्छ राम्रोसँग गर्नु, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राखेर आफ्नो कामहरू पनि विशेष रूपमा अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। अरू त सबै ठिकठाक छ भन्नुपर्छ। आज सातवटा उत्कृष्ट भाषाहरू लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। सरसर्ती सातवटा उत्कृष्ट भाषाहरूको नाम लिन्छु। पहिलो नम्बरमा रहेको छ लौन मलाई यस्तो, लौन नि यस्तो भएमा किन, दोस्रो नम्बरमा नजरेको भरमा, तेस्रो नम्बरमा पोखरेली नानी, चौथो नम्बरमा हाम्रो सम्बन्ध चिनाउन नि शरम, पाँचौ नम्बरमा रहेको छ उमेर 55, अनि छैटो नम्बरमा रहेको छ लन्डनको सहरैमा, र सातौं नम्बरमा रहेको छ स्वार्थे माया भनेर रहेको छ। यिनै सुमधुर भाकारलाई कार्यक्रममा पाले पालो साथ दिनेछु र समय अवधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ यति बेलाको क्रममा भने सातौं नम्बरमा पन्ना सफल रहेको स्वार्थे माया भनिरहेको छ। विष्णुमाझी केशव बस्नेत आवासमा रहेको समयलाई शब्द क्षेत्रीय हरि र ऋषि खड्काको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यसो मध्यभागमा तपाईँको माझमा राखिसके सातौं नम्बरमा पर्न सफल रहेको थियो स्वार्थी माया भनिरहेको थियो। यति बेलाको क्रममा भने छैटौं नम्बरमा पर्न सफल रहेको भागलाई स्थान दिन्छु लन्डनको सहरेमा रामजी खाँडा देवी घटीका आवाज सुनेको छन्। सुदर्शन लामी छानेर रामजी खाँडको रहेको छ यति बेलाको नस्वीकार्नुहोस् सुमधुर भाका।

विश्वास रहेको छ, छैटनामा पन्न सफल रहेको वार्ता रहेको थियो भने पालो रहेको छ पाँचौनमा पन्न सफल रहेको भागकालाई स्थान दिने उमेर 55 भनिरहेको छ लक्ष्मी परियार चिज गुरूङ अनि अर्जुन गहदरासको आवाज समीक्षणलाई छ अर्जुन गहदरासको रहेको छ यति बेलाको क्रममा भने स्वीकार्नुहोस् त्यस्तो मधुर भाग।

हजुर, यो समग्र भागमा तपाईँको माझमा राखिसके उमेर चाहिँ बचपन बानी चाहिँ बचपन भनिरहेको थियो. अर्को समुद्र भागलाई स्थान दिन्छु. चौथोमा पढ्न सफल रहेको भाका रहेको छ. हाम्रो सम्बन्ध चिनाउन अनि शरम भनिरहेको छ. कुशल बेलवासी र शान्ति बढेको आवाजमा रहेको छ भनेर सदस्य गरिरहेको रहेको छ. यति बेलाको क्रममा भने स्वीकार्नुहोस् सुमधुर भाका.

हजुर, यसमा दुर्भाग्यमाल तपाईँको माझ राखिसके चौथो नम्बरमा पर्न सफल रहेको भाग रहेको थियो, अन्त तेस्रोमा पर्न सफल रहेको भागलाई स्थान दिन्छु पोखरेली नानी भनिरहेको छ। यति बेला सेकेन्ड जस्तो मधुर

हजुर, दोस्रो नम्बरमा पनि सफल रहेको सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला। म भने पहिलो नम्बरमा पनि सफल रहेको भाकालो न नि यस्तो भएमा किनभने सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतकारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल छ भने सुखद बितोस् तपाईँ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने बुहारी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656570225, मोबाइल 98560033878, 98461356558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98563493952 र 98066656।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 10 बज्यो
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.10 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसीको मोठमा राखिएको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई शयन एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मास पनि भनिन्छ। हरि शयन एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढा नीलकण्ठ, काठमाडौँको उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरहरूमा भक्तजनको भीड़ लागेको छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणुहरू नआउने विश्वास समेत गरिन्छ। तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। 4 महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्रसंघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसको अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला, पोखरी, कुलो, पानीले भरिएका खाल्टा, खुल्टी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ़दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउनेहरूको घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्नुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्नो वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव छ। देशका विभिन्न 11 जिल्लामा देखिएको ब्लड फ्लूको संक्रमण नियन्त्रणमुख भएको छ। गएको साउने गते यता ब्लड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएका कारण संक्रमण थप बढ़न नपाएको नेपाल लेयर्स कुखुरा पालन संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामी छानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानहरूलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै अहिले यसको संरक्षण राज्यतर्फबाट हुनुपर्ने जोड़ दिनुभयो। पशु सेवा विभागका महानिदेशक डाक्टर उमेश दाहालले जैविक सुविधाका विधि र निरन्तर अनुगमन गर्न किसानलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार बितेका 4 महिनामा 8,35,563 पंक्षीहरू नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काप्रे पलाञ्चोकमा मात्रै 3,67,835 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। महानिर्देशक दालका अनुसार प्रभावित किसानहरूलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। राहतका लागि 52 करोड़ रूपियाँ व्यवस्थापन भएकोमा अहिलेसम्म 104 जना किसान र फार्मको खातामा 50,71,15,704 रूपियाँ रकम निकासा गरिसकेको छ। ब्लड फ्लूको संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ़न थालेको छ। नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 जना विदेशी महिलाहरूलाई रिपोर्ट अर्थात देश निकाला गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन गरी रिपोर्ट हुनेहरू युगण्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या, इण्डोनेशियाका महिला रहेको जानकारी दिएको छ।
परिसरका एसपी पवन कुमार भट्टराईले काठमाण्डुका ठमेल दरबार मार्ग लगायतका पर्यटकीय क्षेत्रमा कानून विपरीतका कार्यमा संलग्न 57 विदेशी महिलाहरूलाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अन्य 10 जनामाथि अनुसन्धान भइरहेको छ। एसपी भट्टराईले अनलाइन बेटिङ लगायत संस्थागत रूपमा संचालन गरी नेपालीको ठूलो रकम हुन्डी र क्रिप्टो मार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्ताहरूलाई पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। राष्ट्रिय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताहरूको विवरण अद्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसरण विवरणहरू यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। भुक्तानी सेवा प्रदायक संस्थाले आउँदो असोज मसान्तरभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताहरूको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। राष्ट्रिय परिचय पत्र लिएको भए असोज मसान्तरसम्म मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्र नम्बर अवधि गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ। राष्ट्रिय परिचय पत्र लिइ नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचय पत्र लिइ ग्राहक पहिचान अद्यावधि गर्न सम्बन्धित वालेट प्रयोगकर्ताहरूलाई मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट हरेक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैंकले भनेको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र बाहेक अन्य आवश्यक कागजातहरू लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको 35 दिनभित्र सम्बन्धित अनुमति पत्र प्राप्त संस्थाले राष्ट्रिय परिचय पत्रको विवरण लिई अद्यावधि गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर बाहेक आवश्यक कागजातहरू संकलन गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 2082-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागले जनाएको छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड़ 34 लाख 76 हजार रूपियाँ बराबरको 22,67,419 स्थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35 अर्ब 54 करोड़ 73 लाख 42 हजार रूपियाँ बराबरको 21,84,694 थान फोन आयात भएको छ। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9 अर्ब 8 करोड़ 23 लाख 97 हजार रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6 अर्ब 62 करोड़ 76 लाख 37 हजार रूपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढ़ी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36 अर्ब 79 करोड़ 27 लाख 98 हजार रूपियाँको 18,89,664 थान स्मार्टफोन आयात गरेको थियो। यस्तै भारतबाट 10 अर्ब 79 करोड़ रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको छ। तनहुँ जिल्लाभित्र सञ्चालित सम्पूर्ण विकास आयोजनाले चालू आर्थिक वर्ष 2082-83 गर्नुपर्ने मुआवजा वितरण सहजीकरण तथा समन्वय सम्बन्धी विवरणको खाका एक महिनाभित्र पेश गर्नुपर्ने भएको छ। विकास निर्माणका कामलाई तीव्रता दिन तथा मुआवजा सम्बन्धी समस्या समाधान गर्न आयोजनालाई उक्त विवरण पेश गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। प्रजय तिवारीका अनुसार जिल्लामा सञ्चालित विकास आयोजनाहरूलाई व्यवस्थित बनाउन पुँजीगत खर्च वृद्धि गर्न र नागरिकहरूलाई प्रवाह गरिने सेवा प्रभावकारी बनाउन प्रशासनिक सक्रियता बढ़ाइएको छ। सङ्घा नगरपालिका 12 गुरूङखा स्थित प्रसिद्ध अक्कला देवी मन्दिरमा चोरी गर्ने दुई युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। शुक्रबार दिउँसो मन्दिरको दानपेटिका फुटाएर नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वाली नगरपालिकाबाट वडा सदस्य धर्मगत पराजुलीले जानकारी दिनुभयो। प्रहरीको अनुसार पक्राउ पर्ने दुवैजना गोलाङ नगरपालिका छ। पीडी खोला रामी डाँडा स्थायी घर भई हाल नवलपरासीको
भएको भूताहामा बस्दै आएका हुन्। उनीहरूको साथबाट चोरी गरिएको 21,970 रुपियाँ नगद र हरियो गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भएको प्रहरीले जनाएको छ। हवस् कामलाटिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी। शुक्ला गण्डकी।

0: 97.9
1: कालिका बहुमुखी क्याम्पस
2: शुक्ला गण्डकी एफएम 97.6
3: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यसै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98563338, 98461656।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
7: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अमृसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं,
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
7: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0-55-63-175, 98-55-63-175।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
8: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 0614510000,
8: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
9: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103966 र 9840594530।
7: गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
7: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
7: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9848064145। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
7: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
7: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
7: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
7: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856080385। कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि आइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
6: सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
11: Come on, everybody. Hello, Shukla Gandaki.
10: Hamro ehi basho bani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete console.
12: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी अन्तर्गत आज भने हामी क्विजमा रहेका छौं। शनिबारको बसाई माघे गर्दै हुनुहुन्छ र के पनि खाना खाइसक्नु भयो होला भन्ने विश्वास रहेको छ। कार्यक्रम हेलो शुक्ला गण्डकी अन्तर्गत शुक्ला गण्डकी क्विज लिएर चाहिँ म तपाईँको माझमा उपस्थित भइसकेको छु। हरिमा तपाईँको माझमा लगभग लगभग हामी 12 बजेसम्म रहने गर्दछौ। आजको बसाईमा तपाईँहरूसँग क्विज खेल्नको लागि चाहिँ म उपस्थित भइसकेको छु र तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842972911 9860663611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ र मसँग क्विज खेल्न चाहिँ सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनटीसी एनसीएल जुन सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र क्विज अन्तर्गत तपाईँहरूलाई नियम त सधैँ नै थाहै भइरहेको कुरो हो होइन। हामी जनरल राउण्ड स्पेसिफिक राउण्ड गरी दुईवटा राउण्डहरूमा प्रश्न सोध्ने गर्छौ। जनरल राउण्डमा 15 प्रश्नहरू रहनेछन् 1 देखि 15 सम्म। त्यहाँ चाहिँ कुनै पनि के भन्छ अरे उस अप्सनहरू हुँदैनन्। तपाईँहरूले ती 15 मध्ये 1 अङ्क चाहिँ रोज्न सक्नुहुनेछ। जनरल राउण्डमा तपाईँहरूले 30 सेकेण्डभित्र चाहिँ उत्तर दिन पढ्नेछ र जनरल राउण्ड पार गर्नुभयो भने चाहिँ हामी स्ट्रेसिक राउण्डमा चाहिँ प्रवेश गर्ने गर्दछौ। त्यहाँ चाहिँ इतिहास र खेलकुद रहेका छन्। तीमध्ये एउटा विधा तपाईँले रोज्न सक्नुहुनेछ र त्यो विधामा तपाईँहरूको लागि 3 अप्सनहरू रहेका छन् र 2 प्रश्नहरू चाहिँ हामीले सोध्ने गर्छौं। त्यो उत्तर पनि 30 सेकेण्डभित्र चाहिँ तपाईँले दिइसक्नुपर्ने हुन्छ र तपाईँहरूले ती 3 प्रश्नहरूको सही उत्तर दिनुभयो भने चाहिँ हामीले सह तपाईँहरूलाई विजेताको रूपमा चाहिँ घोषित गर्ने गर्दछौ र पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। नमस्ते गिफ्ट एण्ड किचन सेन्टर दुलेगौडामा रहेको छ। त्यस्तै कृष्ण आर्ट्स एण्ड फ्लेक्स प्रिन्ट बिपी चोकमा रहेको छ भने एण्ड एभरेस्ट नाडा सुई चोकमै बिक्री बजारमा रहेको छ र तपाईँहरूले त्यहाँ गएर चाहिँ अन्य कुनै होइन खाजाहरू खानु परेको छ। कृष्ण आर्ट्समा गएर तपाईँले कुनै पनि होइन फोटोहरू निकाल्नु परेको छ अथवा कुनै पनि प्रिन्ट सम्बन्धी कार्यहरू गर्नु परेको छ भने पनि यही बिपी चोकमा रहेको छ आउन सक्नुहुन्छ र नमस्ते गिफ्ट एण्ड किचन सेन्टरमा गएर तपाईँहरू चाहिँ आवश्यक भएका भाँडाकुँडा सामग्रीहरू चाहिँ खरिद गर्न सक्नुहुनेछ। यी 3 उपहारको व्यवस्था गरिदिनु भएको छ र तपाईँले आकर्षक उपहारहरू पाउन सक्नुहुनेछ क्विजमा 3 राउन्ड पार गर्नुभयो भने चाहिँ र तपाईँहरू फोन गर्दै गर्नुहोस्। हामी तपाईँहरूसँग जोडिने नै छौँ होइन, जोडिसकेका छौँ र तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। रमाइलो गर्ने दिन रहेको छ क्विज खेल्ने होइन, एकछिन दिमागलाई अलिकति होइन तताउने होइन दिमाग खियाउने रूपमा रहेका छौँ। आउनुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् 9842972911 9860663611 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। भन्दै यति बेलाको क्रममा भने कार्यक्रममा एउटा मिठो गीतले उगार्छु होइन, कार्यक्रमको पहिलो गीत राख्छु अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला है। साथीहरू आउनुहोला। शनिबारको दिन रहेको छ, विदाको दिन, घरमा आराम गरेर बसिराख्नु पनि भएको छ होला। क्विज खेल्न आउन सक्नुहुनेछ, रमाइलो गराउँला, यसरी बातचित पनि गराउँला कि कस्तो हुँदैछ तपाईँहरूकोतिर होइन, बताउन पनि सक्नुहुनेछ। भन्दै यति बेलाको क्रममा मूल हौ भने रसाइदेऊ, फूल हौ भने बसाइदेऊ, हेमन्त शर्माको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यसो मधुर गीत।

हजुर माया गर्छु भन्नेले रिमै माया देखाइदेऊ भन्ने गीत रहेको थियो। हेमन्त शर्माको आवाजमा रहेको पक्कै पनि मन पर्यो होला। तपाईँ आउन सक्नुहुनेछ, आज चाहिँ क्विज खेल्नेछौ। आउनुहोस् है साथीहरू, एकछिन यसो दिमाग खियाउला, रमाइलो गरौंला होइन कुराकानीहरू। र आउन सक्नुहुन्छ, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्, 9842279011 9860601 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा अर्को मिठो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। जनम जनम जिउलासँगै भनिरहेको छ, यसो मधुर गीत सुन्नुहोस्। अनि त्यसपछि म तपाईँहरूको माझमा आउनेछु। बर पिपल मैबाट रहेको छ, यति बेला तपाईँ सिकाउनुहोस् मिठो गीत।

तपाईँ पनि मन परि होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा फेरि पनि अर्को मिठो गीत लाने कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि छोटो व्यवसायिक विश्राम, विश्राम पछि म चाहिँ 11 बजेको टाइम चेक पछि आउँछु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा गुरास फुल्दा भनै रमाइलो भनी यो मिठो गीतलाई स्थान दिन्छु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
7: टिचर। मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0564-14-484, मोबाइल 98560-33384 र 98560-67988।
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइड भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनु हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564-14-377 र 98560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
10: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
1: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
15: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ,
15: अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460-61268
16: 98560-61268
19: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
20: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
19: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
20: साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
19: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678-61887।
21: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
22: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
21: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
23: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
22: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
23: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
22: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
20: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
19: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
20: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
19: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
20: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
19: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
20: थप जानकारीको लागि 0655-71479, मोबाइल 98560-62265, 98468-64145।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, 11 बजेको टाइम चेक पछि र छोटो व्यावसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकी आज अन्तर्गत। आज भने हामी रहेका छौं शुक्ला गण्डकी क्विजमा। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9942972311 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुन्छ। विशेष आज त हामी तपाईँहरूसँग क्विज खेल्ने गर्दछौ र फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरू क्विजमा होइन सबै तीनवटै प्रश्नहरूको सही जवाफ दिनु भने र पुरस्कारको व्यवस्था गरिदिनु भएको छ। नमस्ते गिफ्ट एण्ड किचन सेन्टर दुलेगौड़ा, अनि त्यस्तै रहेको छ कृष्ण आर्ट्स फ्लेस प्रिन्ट विविचोकमा रहेको छ भने एभरेस्ट नारा हाउस पनि विविचोकमै रहेको छ। सबैहरूलाई खाजाको व्यवस्था गरिदिनु भएको छ एभरेस्ट नारा हाउसले र फोन गर्नुहोला, दुवै नम्बर खुल्ला छन्। मैले भनेको भने गरिराखेको छु, आउन सक्नुहुनेछ। एनटिसिएनसी जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले कार्यक्रममा फोन गरेर चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ र बिहान भन्दा भन्दै अब बिस्तारै बिस्तारै दिउँसो पनि हुन लागिसकेको छ है, आराम गरिराख्नु भएको छ होला। कतिपय साथीहरू भर्खरै कामबाट आउँदै पनि हुनुहुन्छ होला, किनभने मेलापात बिहान 4 घण्टे 5 घण्टे 3 घण्टे कामहरू हुन्छन्। 3 कामहरू गरेर भर्खर घर फर्किँदै पनि हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि पनि बढ्नु होला। र साथसाथै आज हरि शयन एकादशी पनि रहेको थियो र तपाईँहरू बिहानै पूजा आराधना पनि गरेर बसिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र साथै आज पानीमा डुबेर हुने घटना रोकथाम दिवस पनि रहेको छ, नेपालमा पनि मनाइँदैछ होइन, अन्तर्राष्ट्रिय रूपमा मनाउने गरिन्छ यो दिवस चाहिँ। त्यही भएर ठिकै छ, यति बेलाको क्रममा भने तपाईँको माझको मिठो सुमधुर गीतलाई स्थान दिन्छन्, त्यसपछि तपाईँको माझमा हुने सोने ठ्याक्कै बोल्दा बोल्दै फोन आएको थियो र अहिले चाहिँ फोन आएको छैन। फोन गर्न सक्नुहुन्छ साथीहरू, फेरि पनि हाम्रो नम्बर खुल्ला रहेका छन् 9842972311 माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा भने तिमी आऊ भनिरहेको छ नरेन्द्र लिम्बू र अन्य साथीको आवाजमा रहेको छ यति बेलाको सिकानु मिठो गीत।

हजुर, यो मिठो गीत मन तपाईँको माझमा राखिसके नरेन लिम्बूको आवाजमा रहेको थियो। फेरि पनि अर्को मिठो यो गीतलाई स्थान दिन्छु, दिलमा ठाउँ छ भनिरहेको छ, बेहुली मुहीबाट रहेको छ। यति बेला त तपाईँलाई सिकाउनु

हजुर, यो मिठो गीत मैले तपाईँको माझमा राखिसके, दिनमा ठाउँ छ बेहुली मुईबाट रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, तपाईँहरूको फोन आएको छैन त्यही भएर पात बजाउँदै हेमुङ्गलन मुईबाट रहेको छ, यति बेलाको मेरो स्वीकार्नुहोस्।

0: हजुर बाट बजाउँदै लालिजो बन जान्छ कि हजुर गाईलाई चराउँदै भने मिठो गीतमा तपाईँको मासहरा किसके मुगलान मुभीबाट रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रम भने साथी हुनुहुन्छ काँधीको हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
1: हेलो नमस्ते हजुर। नमस्ते म्याडम।
0: नमस्ते हजुर सन्चै आरामै हुनुहुन्छ?
1: हजुर यतातिर सब ठिकठाक छ। तपाईँहरूलाई शुक्ला गण्डकीतिर के छ हालचाल कस्तो हुनुहुन्छ?
0: एकदमै ठिकठाक छ। शुक्ला गण्डकीतिर कहिले घाम लाग्ने कहिले घाम नलाग्ने भइराखेको छ। यस्तै छ अरू खासै नयाँ नौलो चाहिँ केही छैन। तपाईँहरूकोतिर के कस्तो हुँदैछ?
1: हजुर हाम्रो पनि बर्सातको समय त्यस्तै त्यस्तै छ मौसम पनि। अब यही गाउँघरतिर काम गर्ने घाँस काट्ने खेतबारीतिर जाने त्यस्तै छ।
0: ल ठिक छ अब गाउँघरतिर भएपछि त गर्नु पर्यो नि यतिका त होइन र? ल ठिकै छ। अनि पानीहरू परेको छ कि छैन आज भोलि तपाईँहरूकोतिर?
1: परेको छ हल्का हल्का परेको छ। पानी एकदम कम परेको छ तर्मलाई परेको छ तर थोरै 5-10 मिनट परेर हराउँछ।
0: त्यही त नि है अहिले मौसमै यस्तै छ मजाले बर्खा लागेको पनि कुनै ठाउँमा बर्खा लाएर होइन घरबारहरू रोडहरू बिगारेर हैरान छ कुनै ठाउँमा चाहिँ पानी नपरेर हैरान छ है?
1: हजुर यस्तै छ।
0: ल ठिक छ अनि आज के गर्नुपर्छ भन्ने कुरा त थाहा छ होला नि हजुरलाई है?
1: अब थाहा त छ त्यही पनि नयाँ धेरै पछि आयो केही परिवर्तन भयो कि भनेर?
0: केही परिवर्तन भएको छैन। 1-15 सामान्य ज्ञानका प्रश्नहरू रहेका छन् अनि त्यो प्रश्नहरू मिलाउनु भयो भने तपाईँ जान सक्नुहुनेछ स्पेसिक राउन्डमा। स्पेसिक राउन्डमा चाहिँ इतिहास र खेलकुद रहेको छ। त्यसमा चाहिँ खेलकुद र इतिहासमा त्यो एउटा विधा चाहिँ रोज्न सक्नुहुनेछ। त्यो विधामा चाहिँ 2 प्रश्नहरू हुनेछन् भने 3 अप्सन हुन्छन् अनि तपाईँले त्यो मिलाउनु भयो भने चाहिँ विजेता हुनुहुनेछ है?
1: विजेता
0: भएपछि के हुन्छ? ल बधाई भइसके विजेता भएर बधाई भइसकेपछि चाहिँ तपाईँले चाहिँ पाउनुहुन्छ हाम्रो चाहिँ पुरस्कारको व्यवस्था चाहिँ गरिदिनु भएको छ नमस्ते गिफ्ट एन्ड किचन सेन्टरले अनि त्यस्तै कृष्ण आर्ट्स प्लेस प्रिन्स र अनि एभरेस्ट नान हाउसको तर्फबाट चाहिँ खाजाको व्यवस्था गरिदिनु भएको छ है?
1: हामी कालाको श्रोताहरूलाई केही सम्बोधन गरिदिनुहोस् न भन्ने हाम्रो माग हो।
0: त्यही त अनि अहिले यस्तै यस्तै भएको छ अहिले अलि मिलेको छैन केही समयपछि चाहिँ हेरौँ मिलाउँदै गरौँला नि त हुँदैन र? ल हस् हुन्छ। ल प्रश्न रोज्नुहुन्छ कि के गर्नुहुन्छ अब? ल नम्बर 7 को प्रश्न रहेको छ यस्तो स्वीकार्नु है त? ल प्रश्न रहेको छ कुन रङ देख्दाखेरि सर्प रिसाउँछ? यही भन्नुहुन्छ कि चेन्ज गर्नुहुन्छ? ल हेरौँ है त मिल्यो कि मिलेन। ल तपाईँले चाहिँ सामान्य ज्ञान तर्फको चाहिँ मिलाइसक्नु भएको छ। सर्प चाहिँ निलो रङ देख्दाखेरि डराउँछ। अब लागौ

0: ग्राउन्डमा तपाईँ इतिहास रोज्नुहुन्छ कि खेल विधा रोज्नुहुन्छ, कुन चाहिँ रोज्नुहुन्छ? ल, इतिहासमा बाट चाहिँ तपाईँलाई प्रश्न रहेका छन् यस्तो, ल सुन्नु है त, पक्कै पनि मिलाउनुहुन्छ होला इतिहासको प्रश्न पनि। इतिहासमा प्रश्न रहेको छ, अह कता हौ प्रश्न पनि हराइ गइजाने हो क्या हो, ल सुन्नु है त, म राख्छु प्रश्न। नेपालमा सर्वप्रथम झ्यालमा ऐना राख्ने चलन कसले चलाएको हो? फेरि पनि प्रश्न एकचोटि, नेपालमा सर्वप्रथम झ्यालमा ऐना राख्ने चलन कसले चलाएको थियो? रणजित मल्ल, जगत प्रसाद मल्ल, महेन्द्र मल्ल। तपाईँको समय सुरु भयो है, एन्सर भन्ने नेपालमा सर्वप्रथम झ्यालमा ऐना राख्ने चलन कसले ल्याएको? ऐना राख्ने चलन के झ्यालमा कसले ल्याएको हो? अप्सन एक रहेको छ रणजित मल्ल, अप्सन दुई रहेको छ जगत प्रसाद मल्ल, र अप्सन तीन रहेको छ महेन्द्र मल्ल। यही भन्नुहुन्छ नरेन्द्र मल्ल छैन है, रणजित मल्ल, जगत प्रकाश मल्ल,
1: रणजित मल्ल।
0: ल, यही बस्नुहुन्छ, ल है त, सुन है त, तपाईँको एन्सर के भएछ? ल, बधाई छ, तपाईँले यसको पनि एन्सर दिइसक्नु भएको छ। अब प्रश्न रहेको छ फेरि अर्को, सुन्नु है त, ल, प्रश्न रहेको छ, नेपालको पहिलो मदन पुरस्कार पाउने महिला को हुन्? फेरि एकचोटि प्रश्न सुन्नुहोस्, नेपालको पहिलो मदन पुरस्कार पाउने महिला को हुन्? अप्सनहरू रहेका छन्, एकमा नीलम कार्की, नेहा खिग, योगमाया, त्यस्तै रहेको छ पारिजात, शिशिरको फूल, राधा पौडेल, खलगंगामा हमला। यही भन्नुहुन्छ, ल है त, मिलेको मिलेन है त, ल बधाई छ, तपाईँले तीनवटै प्रश्नको सही जवाब दिनुभएको छ, यसरी फेरि पनि धेरै धेरै बधाई छ है त हजुरलाई। हस् नमस्कार, छुटौ है त अहिले, आउनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो ऋषिराम पाण्डेजी हुनुहुन्थ्यो प्युठानदेखि, उहाँले तीनवटै प्रश्नहरूको सही जवाफ दिएर गइसक्नु भएको छ, पालो तपाईँको रहेको छ, फेरि पनि साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर, हेलो नमस्कार, हेलो हजुर, फोन गरेर ल त भन्नुभएको थियो, के भएछ हाम्रो साथीलाई, फेरि पनि आउनुभएको छ, उहाँलाई स्वागत गर्छु, कहाँदेखि हुनुहुन्छ? हेलो नमस्कार हजुर, किन होला यसरी फोन काट्ने, ठिक छ, फोन गर्न सक्नुहुन्छ 9842790 9196636 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै, यति बेलाको क्रममा भने तपाईँको माझमा एउटा मिठो गीतसँगै म छोटो व्यवसायिक विश्राममा जान्छु, विश्राम लगतै तपाईँको माझमा चाहिँ म पुनः उपस्थित हुने नै छु भन्दै, यति बेलाको क्रममा बासुन्जेलीलाई भन्यो यो मिठो गीत राख्छु, त्यसपछि छोटो व्यवसायिक विश्राम, विश्राम पछि फेरि आउनेछु, तपाईँ भने सुन्दै गर्नुहोला।

0: एउटा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
12: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, शीतला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0655706676, मोबाइल 9855602676।
13: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 9843823811।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चौक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
20: विश्रामपछि हेलो शुक्ला गण्डकीमा तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ। छोटो समयको व्यावसायिक विश्रामपछि उपस्थित भइसकेको छु। फोन गर्न सक्नुहुन्छ 9842729611 90066 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आज क्विज खेल्न सक्नुहुनेछ। आउनुहोला, यस्तो रमाइलो गराउँला होइन, खासै अप्ठ्यारो गाह्रो प्रश्नहरू पनि मैले लिएर आएको छैन होइन, एकदमै सजिलो सजिलो छ, पहिला नै सोधेका प्रश्नहरू नै दोहोरिएका छन् होइन, ती प्रश्नहरू हामी तपाईँहरू रमाउन सक्नुहुनेछ किनभने मैले गाह्रो लिएर आएको छैन है, अझै गाह्रो मात्रै भएर पनि गाह्रै हुन्छ होइन, त्यही भएर चाहिँ अलिकति असजिलो सजिलो होइन, अलिकति प्रश्नहरू सुन्दा पनि सजिलो अनुभूति होस् भन्ने तरिकाले चाहिँ प्रश्नहरू लिएर आएको छु। फोन गर्न सक्नुहुन्छ 9====0422 9११ 9066 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। अघि नै छोटो व्यावसायिक विश्राममा अनि गीतहरू बजिराख्दाखेरि चाहिँ फोन आएको थियो, त्यही भएर फेरि फोन गर्नुहोला, हाम्रो खुल्ला रहेका छन्, म उपस्थित भइसकेको छु विश्रामपछि होइन, मिठो गीत सँगसँगै विश्राममा गएको थिएँ, त्यही भएर आउन चाहिँ सक्नुहुनेछ। र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दा यति बेलाको क्रममा तपाईँहरूको फोन आएको छैन, त्यही भएर एउटा मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। क्या मिठो भनेर रहेको छ उदय म निला सोताङको आवाजमा रहेको छ, त्यति बेला मिठो गीत

हजुर, लुकेर लागेको माया क्याम मिठो उदय र मदिना सुताङको आवाजमा रहेको थियो तपाईँहरूको माझमा, मैले स्थान दिइसकेपछि पनि मन पर्यो यति बेला तपाईँ साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। नमस्कार हजुर, के छ हाल खबर? सञ्चारमै हुनुहुन्छ? अनि हरिनाथतिरको नयाँ हाल खबर के छ? ल ठिकै हजुर। अनि खाना खानुभयो त? ल क्विजतिर नै लानु है। ल सात नम्बर गइसक्यो, अरू छन् रोज्न सक्नुहुनेछ। पाँच नम्बर भन्नुभयो? ल पाँच नम्बरको चाहिँ प्रश्न रहेको छ यस्तो, सुन्नु है त। नेपालको भौगोलिक विविधता कस्तो छ? नेपालको भौगोलिक विविधता कस्तो रहेको छ? विविधता ल यो त सजिलो छ त, कति सजिलो, पढ्नै पर्दैन हामीले त्यस्तै बुझिहाल्छौ, गीत पनि छ यो विषयमा त। राष्ट्रिय गीतहरू नै छ नि त हो, हामी भन्दा पनि भनिराख्छौ यो बेला बेलामा। आएन भन्नुहुन्छ? लौ त नि, अब ठिकै छ त्यसो भए, समय पनि सकिन सकिन लागेको छ, त्यही पनि एउटा दुईटा फ्याक्टर शब्दहरू भनिहाल्नुहुन्छ कि। ल ठिक छ, यसको उत्तर चाहिँ रहेको छ हिमाल पहाड र तराई। तीन भागमा विभाजन गरेको छ नि हामीले गीत गाउँदा, गीत गाउँदाखेरि पनि हिमाल पहाड तराई भन्दै गीत सुन्छौ नै बिहान बिहान राष्ट्रिय गीतहरू सुन्नु होइन। ल ठिक छ ठिक छ, म त एकदम सजिलो सजिलो छ के रे भनेर सोधेको, झन् कस्तो गाह्रै भयो नि त हजुरलाई त। ए नेपालको भौगोलिक भनेको अब हिमाल पहाड तराई गरेर तिनवटा भागमा विभाजित गरेको छ के, त्यही भएर। ल हुन्छ मोहम्मदजी, छुटौ है त। हस् नमस्कार, शुभ दिन। उहाँले हामीलाई फोन गर्नुभएको थियो मोहम्मदजीले हरिनाशदेखि, उहाँले चाहिँ प्रश्नको सही जवाब चाहिँ दिन सक्नु भएन है, मैले एकदम सजिलो लाएर चाहिँ उहाँलाई सोचेको थिएँ, किनभने गीतहरूमा पनि बिहान बिहान होइन नेसनल नेसनल गीत बनाऊ न बज्ने गर्छ, तिनीहरूमा हिमाल पहाड तराई भन्ने एउटा गीत छ नि त, तपाईँले पनि सुन्नुभएको छ होला, कतिपय धेरै जस्तो बज्ने गर्छ चाहिँ हाम्रो रेडियोबाट पनि, र कुरामा कुरा आउँदाखेरि पनि होइन सामान्य कुरा गर्दा पनि हिमाल पहाड तराई भनेर पनि कुरा गरिन्छ, त्यही भएर त्यही ठ्याक्क मैले चाहिँ सजिलो हुन्छ भने चाहिँ उहाँलाई सोधेको थियो, तर पनि मिलाउन सक्नु भएन, ठिकै छ, आगामी दिनमा चाहिँ मिलाउनु होला यदि यो प्रश्न दोहोरिएछ भने। र फोन गर्न सक्नुहुनेछ, एकजना साथीलाई लिन भ्याउँछु कि भ्याउँदिन भन्दाखेरि कति भयो एउटा समय चाहिँ हेर्नुपर्ने हुन्छ है, 49 भइसकेको छ, त्यही भएर म चाहिँ साथीहरूलाई चाहिँ लिन भ्याउँदिन। आज हामीलाई फोन गर्नुभएको थियो ऋषिराम पाण्डेजी हुनुहुन्थ्यो प्युठानदेखि, र फोन गर्नुभएको थियो हामीलाई महमजीले हरिनाशदेखि, उहाँहरू दुवैजनालाई एकदम धेरै धेरै धन्यवाद। अनि गीतहरू बजिराख्दा चाहिँ साथीहरूको फोन आइराखेको थियो, म बोल्दाखेरि चाहिँ फोन नआउने, गीत बजिसकेपछि विज्ञापनमा गइसकेपछि होइन गीतहरू आउँदा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ, त्यो बेलामा चाहिँ फोनहरूलाई लिन मिल्दैन कि, अनि ठ्याक्क एक दुई मिनट पनि गीत राख्न नपाउँदै फोन आयो भने चाहिँ गाह्रो हुन्छ, त्यही भएर ठिकै छ, आगामी दिनमा चाहिँ एकदमै मजाले अनलाइन मार्फत अनि घरमा रेडियो हाम्रो 97.6 घरको फ्रिक्वेन्सी मार्फत अलिक टाढोबाट हुनुहुन्छ भने चाहिँ अनलाइनबाट www.shuklagandakiefm.com लगइन गरेर चाहिँ तपाईँहरूले सुनेर चाहिँ फोन गर्नुहोला पनि भन्न चाहन्छु। र सही जवाफ दिनुभएको छ, आजको विनर पनि हुनुभएको छ हाम्रो रहनुभएको छ साथी ऋषिरामजीलाई एकदमै धेरै धेरै बधाई छ होइन, अब टाढाको साथी हुनुहुन्छ होइन, यति नजिक हुनुभएको भए चाहिँ आउनुहोला भन्न पनि सकिन्थ्यो, टाढाको हुनुहुन्छ त्यही पनि एकचोटि तपाईँलाई चाहिँ एकदमै धेरै धेरै बधाई चाहिँ व्यक्त गर्दछु। र एक हप्ताभित्र चाहिँ तपाईँहरू आएर चाहिँ होइन
गिफ्ट ह्याम्परहरू चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। आफ्नो परिचय पत्र खुलेको होइन लिएर आउनुहोला। टाढाको साथी हुनुहुन्छ र नजिकै त कोही आफ्ना इष्टमित्र हुनुहुन्छ भने पनि तपाईँले चाहिँ पठाउन सक्नुहुनेछ है गिफ्टको लागि भन्दै। र तपाईँ सम्पूर्णलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो एकदम धेरै धेरै धन्यवाद। आज चाहिँ प्रश्न मैले गाह्रो लिएर आएको थिएँ, एकदमै सजिलो सजिलो पहिला पहिला सोधेका प्रश्नहरू नै लिएर आएको थिएँ, किनभने होइन सधैँ गाह्रो गाह्रो प्रश्न राख्दा पनि अप्ठ्यारो हुन्छ भनेर। र अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा रहेको छ जेल पनि सहुला भनिरहेको छ। यो मिठो गीतलाई स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बल्छु भने सुखद बितोस्। तपाईँहरू नि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। नमस्कार, बाई बाई।

0: शुक्लागंड केएफएम 97.6
1: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्लागण्ड दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847162068,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965414377 र 9856443043। तनहु सेवा हस्पिटल, शुक्लागण्डकी नगरपालिका 4 बेपी चोक।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला मध्याहको ठिक 12 बज्यो.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको
4: ले उजुरी अनुसन्धान मुद्दा फर्सेट लगायतको तथ्याङ्क सार्वजनिक गरेको हो। गएको आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका 7,323 र नयाँ दर्ता 33,328 गरी कुल 40,651 उजुरी थिए। त्यसमध्ये 32,799 उजुरी फर्सेट भएका छन् भने बाँकी 7,852 उजुरी चालू आर्थिक वर्षका लागि सारिएका छन्। आयोगको तथ्याङ्कले भ्रष्टाचारका उजुरीहरू सबैभन्दा धेरै पालिका अर्थात स्थानीय तहसँग सम्बन्धित रहेका छन्। कुल उजुरी मध्ये 48.96% स्थानीय तहका रहेका छन् भने संघीय सरकारसँग सम्बन्धित 38% र प्रादेशिक सरकारसँग सम्बन्धित 13.04% रहेका छन्। प्रमुख आयुक्त प्रेम कुमार राईले उजुरी फर्सेटमा उल्लेख्य प्रगति भए पनि अनुसन्धानको गुणस्तर अझै बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। भूमिगत जल स्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले 7,50,000 घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। साथै स्रोत नखुलेको थप 71,115 रूपियाँ र 3 थान मोबाइल पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ। बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीको क्रममा डिभिजन प्रमुख ढकाल ले अधिकृत मार्फत घुस मागेको आरोप छ। ढकाल र चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रतिकोषा 6 रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रतिकोषा काँचोको 2-3 रूपियाँमा बिक्री गर्नुपर्ने बाध्यता थियो। तर असोजदेखि भारतबाट केरा वितरण रोक लगाएपछि केरा आयात हुन छाडेको र किसानले पनि भाव पाउन थालेका महतोले भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालबोक G9 विलियम हाइब्रिड जातका केरा खेती हुन्छ। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाण्डौ पोखरा दाङ वीरगंज हेटौड़ा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केराको उत्पादन राम्रै हुने गरेको संघले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। स्मार्टफोनको प्रयोगसँगै आयात पनि बढ़ेको छ। गएको आर्थिक वर्ष 82-83 झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन र 24 करोड़ रूपियाँको स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ। विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा 48 अर्ब 69 करोड़ 34,76,000 रूपियाँ बराबरको 22,67,419 थान स्मार्टफोन आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा 35,54,73,42,000 रूपियाँ बराबरको 21,84,694 थान फोन आयात भएको थियो। स्मार्टफोन आयातबाट गएको आर्थिक वर्षमा सरकारले 9,08,23,97,000 रूपियाँ राजस्व आमदानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा 6,62,76,37,000 रूपियाँ राजस्व आमदानी भएको थियो। विभागका अनुसार सबैभन्दा बढ़ी स्मार्टफोन चीनबाट आयात हुन्छ। गएको आर्थिक वर्षमा चीनबाट 36,79,27,58,000 रूपियाँको 18,89,634 थान स्मार्टफोन आयात भएको छ। यस्तै भारतबाट 10,79,00,000 रूपियाँको 3,64,842 थान स्मार्टफोन आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बुद्ध एयरले नयाँ सिरिजको एटीआर विमान भित्रायो। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाउ पाउन थाले लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बुद्ध एयरले नयाँ सिरिजको एटीआर 72-600 विमान भित्री आएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिने विज्ञप्ति मार्फत जनाएको छ। कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। यो एटीआर 72-600 विमानमा उडान प्रणाली, एभियोनिक्स, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिएशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ। यो सिरिजका विमानलाई कम इन्धन खपत र वातावरण मैत्री मानिन्छ। काठमाडौँ र भैरहवा विमानस्थलमा झण्डै 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ। बुद्ध एयरसँग अहिले एउटा एटीआर 42-320, 15 एटीआर 72-500 र एउटा एटीआर 72-600 विमान छन्। आज 9 जिल्लामा आकस्मिक बाढ़ीको न्यून जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार बागमती र गण्डकीका थोरै ठाउँका ससाना नदीमा बाढ़ीको सामान्य जोखिम छ। काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रसुवा, गोरखा, लमजुङ, तनहु र आसपासका जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढ़ीको न्यून सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै काठमाडौँ उपत्यकामा पनि दिउँसो पछि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब विदेशको खबर। युक्रेनको राजधानी किएभ नजिक रूसबाट क्षेप्यास्त्र आक्रमण भएको छ। रक्षा उद्योगसँग सम्बन्धित कार्यक्रम भइरहेको ठाउँमा रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण भएको र आक्रमणमा परि कम्तीमा 10 जनाको ज्यान गएको तथा 100 जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमण किएभको केन्द्रबाट झण्डै 20-30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। कार्यक्रमको सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको खबरमा उल्लेख छ। तर यो घटना सम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको छ। अब खेल खबर। जर्मनीको राष्ट्रिय टोलीको प्रशिक्षकमा योर्गन क्लोप नियुक्त भएका छन्। लिभरपुलका पूर्व प्रशिक्षक रहेका क्लोप सन् 2030 लागि जर्मनी फुटबल संघसँग अनुबन्ध भएका हुन्। यसअघिका प्रशिक्षक जुलियन नागेलसनले हालैको विश्वकपमा जर्मनीको खराब प्रदर्शनपछि पद छाडेका थिए। प्रतियोगिताको अन्तिम 16 पनि पुग्न असफल भएको थियो। जर्मनीले विगतमा 4 उपाधि जितेपछि पछिल्ला संस्करणमा समूह चरणबाट अघि बढ़न सकेन। यो विश्वकपमा पाराग्वे सँग पराजित भए लगत्तै जुलियनले पद छाडेका थिए। जर्मनी आउँदो सेप्टेम्बरको अन्त्यदेखि अक्टोबरको शुरूआतसम्म नेदरल्याण्ड्स, ग्रीस र सर्बिया जस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। क्लोपमाथि जर्मनीलाई पुनः विश्व फुटबलको शीर्ष स्तरमा फर्काउने ठूलो दबाव रहनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अख्तियारमा एक वर्षमा 33,000 भन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित धेरै घुस लिएको आरोपमा सिंचाई डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ। भारतबाट आयात रोकिएपछि चितवनका किसानले केराको उचित भाव पाउन थाले। बारीबाटै काँचो प्रतिकोसा 6 रूपियाँसम्ममा बिक्री। स्मार्टफोनको प्रयोगसँगै आयात बढ़दो। बितेको आर्थिक वर्षमा झण्डै 49 अर्ब रूपियाँ बराबरको स्मार्टफोन भित्रियो। युक्रेनको किएभ क्षेत्रमा रूसबाट क्षेप्यास्त्र आक्रमण, 10 जनाको ज्यान गयो, 100 जना घाइते। र जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी योर्गन क्लोपलाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98560338, 98461656।
9: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660, 98067725229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141।

0: फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दोलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, सुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811396902।
2: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9864970056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
8: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
7: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
8: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
7: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
7: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
6: मोबाइल 9856005577।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: que temi mosë nga herë dhe qovë.
1: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहा रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847939849।
4: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोमगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825572763।
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658414142, मोबाइल 9850623128 र 9462614726।
9: आहा कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
10: लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
10: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
9: प्रोप्राइटर रोशनी श्रेष्ठ।
10: मोबाइल नम्बर 9827109466 र 9840609543।
11: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
5: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न हुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: पङ्खा
14: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
13: गतिलो ठाउँ चाहिँ कहाँ छ?
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे त्यहाँ छ पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: 12 अल्मुनियम अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क 12 युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562928938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98560935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
12: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
12: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
12: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
12: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि। जाउँ
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
4: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
4: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
5: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
5: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
4: थप जानकारीको लागि 0658 571 479, मोबाइल 98 5 60 62 65, 98 4 68 64 145।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
6: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको

0: उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
1: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9898526466 र 9847349839।
3: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
4: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
5: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
1: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0965706676 मोबाइल 98562066676
7: कता हिँडेको आइफोन हातमा लिएर
8: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
8: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 98463311
1: शुक्ला गण्डकी FM 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि,
3: अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र?
2: यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरासँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: फर्निचर सोरुम दिलीगौडा त नहुँ,
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0865709704, मोबाइल नम्बर 9847061268,
11: 9857062068।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, सेङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोमगुबु बस पार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोमगुबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 56 63 175।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि अहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 0614510000,
3: 0614510002, मोबाइल नम्बर 9856084466।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनी आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: दिस इज फ्रेङ्क।
1: अनि के नत्र साँच्ची छोरा जस्तो लाग्थ्यो त्यहाँ।
2: हो कि दा, यो साँच्चै भनेको प्र्याङ्क हो के?
3: तपाईँको जोडी कहिल्यै नछुटोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
1: शुक्ला गण्डकी एफएम 97.6
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141994 मोबाइल 9856602630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: सुन्दर अटो एमाहा शोरूम

0: दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
11: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
12: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
15: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
14: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 मोबाइल नम्बर 9847261268
8: 9856602068।
10: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638011।
11: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
12: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
11: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
11: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9856600778।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412014120 र 9846078022।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुले गौडा।
5: मोबाइल 9560055770।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिँदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काकरभिट्टा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने। नेपाल खबरमा अब पूरा खबर। गएको आर्थिक वर्ष 2082-83 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 जना पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 जना भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा धेरै 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर त्यसको तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ। मुगुमा पहिरोले घर पुरिँदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगुम कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षका जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षकी श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडा लिएर होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। धनगढ़ीमा अनुसन्धत डाक्टर गोविन्द केसीको स्वास्थ्य समस्या गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि डाक्टरको सल्लाहमा उहाँलाई अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। उहाँका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडुल गर्न समस्या हुने लगायतको समस्या देखिएको छ। डाक्टर केसी विरूद्ध स्थानीय बासिन्दाले भने विरोध प्रदर्शन गरिरहेका छन्। अनशन स्थलमै पुगेर उनीहरूले तत्काल अनशन तोड्नुपर्ने दवाब दिँदै नाराबाजी गरेका हुन्। शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय बासिन्दाको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आउनुभएका अभियन्ता डाक्टर केसीले सरकारले विगतका सम्झौता र आफ्ना मागप्रति व्यवस्था गरेको भन्दै बिहिबारदेखि कैलाली धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा लौकही सड़क खण्डको स्तर उन्नति कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाइएको हो। आयोजनालाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा बाँडिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। आयोजनाले दिएको पछिल्लो विवरण अनुसार पहिलो प्याकेज काँकडभिट्टा सीतापुरीको भौतिक प्रगति 47% भएको छ। यस्तै दोस्रो प्याकेज सीतापुरी गोठगाउँको प्रगति 42% र तेस्रो प्याकेज मोरङको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्मको प्रगति 19% पुगेको छ। काँकडभिट्टा लौकही सड़क योजना पूर्वी खण्डका प्रमुख सुनिल पन्तका अनुसार पूर्वी खण्डमा 16.5 किलोमिटर सड़कको पहिलो तहको कालापत्र सम्पन्न भइसकेको छ। सन् 2024 फेब्रुअरी 2 निर्माण शुरू गरेको यस खण्डको स्तर उन्नति कार्य 2027 फेब्रुअरी 1 भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082562601, 98578935990, 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलमा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागेको भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका हुन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यसका लागि छुट्याएको रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिगदेलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिगदेलले तस्वीरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। को प्रश्नपत्र चुहावट प्रकरण लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन चौतर्फी दबावपछि भारतको केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। कक्रो जनता पार्टी सीजेपी, विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातार विरोध प्रदर्शनपछि केही बेर अघि उहाँले राजीनामा दिनुभएको बीबीसी हिन्दीले जनाएको छ। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्री परिषदबाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए। यसैबीच कक्रो जनता पार्टी सीजेपी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भइसकेको छ। प्रदर्शनकारीहरूका केही मुख्य मागप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफलपछि अर्को तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ। अब खेल खबर। विश्वकप विजेता स्पेनका कप्तान तथा गोल्डेन बल विजेता रोड्रीको ढाडको शल्यक्रिया हुने भएको छ। 30 वर्षीय रोड्रीले गएको हप्ता स्पेनलाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उत्कृष्ट प्रदर्शनका आधारमा उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड अर्थात गोल्डेन बल जितेका थिए। तर क्लब फुटबलमा भने म्यान्चेस्टर सिटीबाट उनको व्यावसायिक फुटबल खेलिरहेका छन्। सिटी नयाँ प्रशिक्षक एन्जो मारिस्काले रोड्रीलाई क्लबकै महत्वपूर्ण खेलाड़ीको रूपमा हेरेको बताएका छन्। यसैबीच उनको भविष्यलाई लिएर रियल मड्रिड जाने चर्चा भइरहे पनि सिटीले उनलाई गुमाउन नचाहेको देखाएको छ। मारिस्काले आफू त्यस्ता अड्कलबाजीबाट चिन्तित नरहेको बताउनु भएको छ। यसअघि पनि एससीएल चोटका कारण उनले 2024-25 सिजनका धेरै समय गुमाएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यसमका मुख्य खबर फेरि एकपटक। नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई। मुगुमा पहिरोले घर पुरिँदा 3 वर्षीय बालकको ज्यान गयो, आमा र बुबा घाइते। काँक्रेबिटा लौकही सड़क विस्तार तीव्र, पूर्वी खण्डमा कालोपत्र गर्ने काम धमाधम। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, भोलि तेस्रो चरणको वार्ता हुने। र विश्वकप विजेता स्पेनका कप्तान रोड्रिगो ढाडको शल्यक्रिया हुने।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
8: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
8: छापावाला सुन चाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
8: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
8: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
8: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171-16069, 98067-25229।
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141-33222, 98087-69142।
10: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
11: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
10: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
12: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
13: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
14: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
13: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560-62452।
17: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आताउँदैन मलाई त।
15: किन आमा, के भएर?
17: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
15: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
18: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
15: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
18: मोबाइल 9856043952 र 9806656586।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी।

0: शुक्लागन्ध केएफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गुबु बसपार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
0: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
0: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
0: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
9: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0465709, मोबाइल नम्बर 98-60-61-268,
8: 98-60-60-268।
13: होइन यसो आमा कहाँबाट चलेको
14: कुटी हाँस्नु भन्यो, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू, टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: शुक्ला गंडकी टाइम चेक
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।
3: समयले ठग्यो, तिमीले डाट्यौ, संयोजन समय काट्छु भन्थ्यो, एउटै घटेन। ठिकै छ, मेरो नामको सिन्दुर पोते चुरा के गर्छौ?
4: कति न स्वर्गकै खुसी दिए जस्तो, जा अब एक चिम्टी सिन्दुर, कहीँ नभएका चुरा पोतेको यत्रो माया, सबै बेच्दा पनि एक महिनाको खर्च चल्दैन। अझै ठुला कुरा गर्छौ,

मेरो प्रेमको बदलामा तिमीले दिएको उपहार हो यो जीवन। तिम्रा याद, तिमीले दिएका चोट अनि मैले भोगेका पीडाहरू सदैव बाँचिरहनेछन्।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदै लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
8: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
7: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
9: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
8: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
8: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
10: चिकन ससेज बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856028587
9: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
11: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
9: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुन चाँदी दोकान
5: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 9846069246 98008
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
9: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
9: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171696902।

0: गुणस्तर मापदण्ड अनुसार भएको
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था
2: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ
3: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
2: मोबाइल नम्बर 98261 5077 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
5: शुक्ला गण्डकी एफएम 97.6

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल सर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
7: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
8: प्रसुन, होमवर्क देखाउ त।
9: हस टीचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654144, मोबाइल 98560-33384 र 98560-67988।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
8: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।

0: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
4: प्रोप्राइटर रोशनी श्रेष्ठ,
5: मोबाइल नम्बर 98-27-10-39-66 र 98-460-94-543।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
0: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
8: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
0: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564-14-194, मोबाइल 98-560-20-630।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98-461-688, 98-235-52-763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्त न हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
3: शुक्ला गण्डकी एफएम 97.6।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्मुनियम अब युपीभीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028922938।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
10: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
14: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
15: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
15: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
15: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
15: मोबाइल 98563439952 र 98066656586।
9: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463-2311।

0: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739849।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
4: फोन नम्बर 0614510002।
5: मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
7: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
7: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
7: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
6: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
7: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
7: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
7: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
7: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउँ।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउँ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौं।
7: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565 63 175 98 560 63 175।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850 60 60 554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। तनहुँको मेगदी गाउँपालिका 5 स्थित कान्छी बराई झरनामा आज साहसिक खेल क्यानोनिङ परीक्षण गरिएको छ। करिब 70 मिटर अग्लो झरनामा सुरक्षित उपकरण र डोरीको सहायताले गरिएको क्यानोनिङमा स्थानीय तथा विभिन्न स्थानबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको वडा अध्यक्ष शिव बहादुर आलेले जानकारी दिनुभयो। सो परीक्षणको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेले अवलोकन गर्नुभएको थियो। झरनालाई साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा प्रवर्धन गर्ने उद्देश्यले मेगदी गाउँपालिका 5 को वडा कार्यालय र फन नेभर इन एडभेन्चर नेपालको समन्वयमा कार्यक्रम आयोजन गरिएको हो। आयोजक अनुसार परीक्षण कार्यक्रम सफल भएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिना भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे सरकारी सवारी साधन र कार्यालयबाट कबाड सामग्री परिसरमा थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदै गएको थियो। अल्पत्र परेका ती सामग्रीको प्रशासनिक फर्छुट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्लाधिकारी तिवारीले बताउनुभयो। उक्त आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, सरकारी वकिल कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, तनहुँ कारागार र डिभिजन वन कार्यालयका वन भवन तथा सवारी साधनमा तोडफोड आगजनी भएको थियो। लमजुङमा केही दिन यता पार्कमा तोडफोड र मन्दिरमा चोरीका घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार लमजुङको मध्य नेपाल नगरपालिका 4, 2 पिपले स्थित भानु घाँसी सम्वाद पार्क, मर्संगी गाउँपालिका 6, बामडाँडाको राष्ट्रकवि माधव प्रसाद घिमिरी पार्कमा तोडफोड़ भएको छ। कोलासोथर गाउँपालिका 3, उत्तर कन्यामा रहेको मन्दिरको गजुर चोरी भएको छ। बिहिबार राति अज्ञात समूहले लमजुङको मध्य नेपाल नगरपालिका 4, 2 पिपले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी अर्थात खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड़ भएको जनाइएको छ। तनहुँको आबुखैरिङ गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूजा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिका नम्बर 1 देखि 6 सम्मका 38 जना भूमिहीन सुकुम्बासीले विवरण प्रमाणित गरी लालपूजा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा, समतामूलक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष शुक्र चुमालले बताउनुभयो। यसैबीच जिल्लामा 10 प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य प्रभावित भएको छ। 20 जना अमीनको दरबन्दी रहेको जिल्लामा हाल 11 जना मात्रै कार्यरत रहेको नापी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। गोर्खा जिल्लामा पछिल्लो समय अकबरे खुर्सानी खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ़दै गएको छ। राम्रो बजार, उचित मूल्य र बाँदरबाट हुने क्षति न्यून हुने भएकाले किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक अकबरे खुर्सानी उत्पादनतर्फ आकर्षित भएका हुन्। जिल्लाको शहीद लखन गाउँपालिका 2 का कृषक खिलबहादुर श्रेष्ठले कृषि विकास कार्यालयको सहयोगमा 30 रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती शुरू गर्नु भएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन बढ़ाउने लक्ष्यका साथ श्रेष्ठले खेती विस्तार गर्नु भएको हो। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन आउँदो भदौ 20 र 21 गते हुँदैछ। महाधिवेशन तथा 72 औं वार्षिक साधन सभा कमिटी तय गरेसँगै नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। कुनै बेला व्यावसायिक घटनाको प्रतिष्ठासँग जोड़िने यो निर्वाचन अहिले व्यक्ति, समूह र समुदाय केन्द्रित बन्न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो दावेदार प्रस्तुत गर्नुभएको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यवसायिक संघ संस्थामा सक्रिय रहेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो ज्ञान, सिप र नेतृत्वदाय भूमिकालाई व्यवसायको हकगीत र एकताका लागि प्रयोग गर्ने अठोट व्यक्त गर्नुभयो। कार्यकारी सदस्य वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बन्नुभएका बुद्धचार्यले व्यवसायको सामिप्यमा रहेर सेवा गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा राख्नु भएको छ। उहाँले विगतको सद्भावलाई कदर गर्दै आगामी दिनमा अझ सबल रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ। संघको विभिन्न उपसमिति कार्यसमिति सदस्य रूप महासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव उहाँसँग छ। उम्मेद्वारी घोषणा गर्दै गौतमले पदभन्दा कामलाई प्राथमिकतामा राख्ने नेतृत्व आजको आवश्यकता रहेको औल्याउनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अनलाइन स्क्याम र ठगीमा संलग्न भारतीय नागरिकसहित दुईजनालाई 9,65,000 रूपियाँ नगदसहित पक्राउ गरेको छ। एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने भन्दै प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको सूचनाका आधारमा प्रहरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेमा कञ्चनपुर नगरपालिका नम्बर 12 बस्ने 26 वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका 30 वर्षीय मोहम्मद यासी रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदमबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई 8 साउन पोखरा महानगरपालिका 5 पर्सेन्टबाट नियन्त्रणमा लिएको हो। उनीहरूले स्थानीय पुष्पेन्द्र कोइराला कहर भाडामा लिएर अवैध धन्दा चलाउँदै आएको बताइएको छ। गण्डकी प्रदेशले राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 जारी गरेको लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 2082 जेठ 1 गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकीमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधको बीच गण्डकी प्रदेशले देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन्। लामो समय दर्ता बिना चलिएका 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन प्रदेश सरकारले कानून बनाएर आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 गण्डकी प्रदेश राइड सेयरिङ नियमावली 2082 र गण्डकी प्रदेश आर्थिक ऐन 2083 बमोजिम राइड सेयरिङलाई नियमन गर्न लागि कार्यालयले जनाएको छ। बागलुङको बडीगार गाउँपालिका 1 का 8 दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेको खबर छ। थापा साउने गते साँझ करिब 8 बजे घर नजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्कनु भएको थियो। त्यसपछि सम्पर्कविहीन रहनुभएका उहाँ आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बोर्तिबाङका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। प्रहरीले थापासँग जन्मदिन मनाउन गएका 4 जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो। अवस्थाहरूलाई तिनजेलसम्म सुनेर 7 दिनको तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न बाल गीतहरू सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143 78 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी FM 97.6
0: पुन मोबाइल
3: होइन कति पुन मोबाइल भन्दै कराएको।
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबिल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबिल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: मोबाइल 9560055770।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउनु हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007078।
13: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
15: पुराना गरगहनासँग नयाँ साथ फेर,
17: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 2, रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
18: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
19: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
20: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही साउन 9 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, वरिष्ठ नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गोङ्गोबु बसबार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौड़ा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461668 98235527763।

0: धन्यवाद स्वातिना, यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
0: त्यसो नभने मरी म पनि अब नाचिकेर घरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855338 9841656958।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124121160 र 9840078022।
6: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 चार, मोबाइल नम्बर 98460268
2: 98560268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
10: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
11: छुटको दायराहरू, कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
11: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
10: थप जानकारीको लागि 0635714479, मोबाइल 98560268265, 98468164145।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक
4: अहिले
2: यति बेला साँझको ठिक 6 बज्यो।
5: कुसान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा, केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाख जना नाग्यो, अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ़दो, संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
2: संस्कृति र कला
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा, विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, नेपालको सहभागिता अनिश्चित।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यसपछि वार्ता मार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाउनु भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिवले पनि धनगढ़ीमा डाक्टर केसीसँग सम्वाद गर्ने हुने कार्यक्रम रहेको छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई आज सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। डाक्टर केसीको रगतमा चिनीको मात्रा घटेर 50 पुगेको र रक्तचापमा पनि उतार चढ़ाव देखिएपछि उहाँलाई धनगढ़ीको कृष्ण मन्दिर धर्मशालाबाट अस्पताल लगेको केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो लिनुभएको छ। मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग कुरा गर्दै उपचारको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गर्नुका साथै थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारी समेत अघि बढ़ाएको जनाएको छ। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि अनशन बस्नु भएको हो। डाक्टर केसी विरूद्ध स्थानीय वासिन्दाले भन्ने विरोध प्रदर्शन गरेका छन्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनै लाग्दा डाक्टर केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अवरोध सृजना गर्न खोजेको स्थानीय वासिन्दाको आरोप छ।
1: संघीय सांसदहरूको लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाण्डुको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राज्य कोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागि भन्दै सरकार र संसदको ध्यान आकर्षण गराएका छन्। अभियानले सांसदहरूलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाड़ी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेका छन्। अभियानले सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णय तत्काल खारेज गरेर त्यो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यान आकर्षण गराएको छ।
0: हामीलाई भर्खरै प्राप्त खबर अनुसार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेश सभाहरूलाई सहकारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा केही बेर अघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको हो। सहमति पत्र अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा सभामा प्रतिनिधित्व गर्ने अरू राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायत समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरेको सहमति पत्रमा दावी गरिएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीमा 7,50,000 रूपियाँ घुससहित दुई सरकारी कर्मचारीलाई पक्राउ गरेको छ। आयोगका अनुसार भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैटौं तहका तुलाकान्त चौधरीलाई सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो। बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको उजुरीका आधारमा अख्तियारको बर्दीवास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई सर्लाहीको बागमती नगरपालिका 12 रहेको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट पक्राउ गरेको अख्तियारको विज्ञप्तिमा भनिएको छ। अख्तियारका अनुसार उनीहरूको साथबाट घुस बापत लिइएको 7,50,000 रूपियाँ, स्रोत नखुलेको 71,115 रूपियाँ र 3 थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
0: यसैबीच विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा पोखराबाट दुईजना संचालक पक्राउ परेका छन्। पोखरा 5 पर्स्याङमा संचालित ओसिस टुरिज्म इन्टरनेशनलमा छापा मारेर कास्की प्रहरीले सप्तरीका 26 वर्षका विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासिरलाई पक्राउ गरेको हो। उनीहरूले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड जस्ता देशहरूमा सस्तो प्याकेजमा घुमाउन लैजाने भन्दै प्रतिव्यक्ति 4-5 लाख रूपियाँसम्म रकम असुल्ने गरेका थिए। रकम असुल गरिसकेपछि कम्पनीले बन्द गरे र भाग्ने योजनासहित यो स्क्याम चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार नेपालीको नाममा दर्ता भए पनि यसका मुख्य योजनाकार भारतीय नागरिक हुन्। कार्यालयबाट कम्प्युटर लगायतका सामग्री बरामद गरिएको छ भने त्यहाँ कार्यरत 15 युवतीहरूलाई सोधपूछपछि अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न अरू दुईजना संचालक भने अझै फरार छन्।
1: गएको आर्थिक वर्ष 2082-83 12,00,000 भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको बढ़ाएको कारण चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगर ढीमा केसीको प्रभावकारी उपचारका लागि अस्पताललाई स्वास्थ्य मन्त्रीको निर्देशन, एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति, सर्लाहीमा 7,50,000 रूपियाँ घुससहित दुईजना सरकारी कर्मचारी पक्राउ, नेपालमा वार्षिक पर्यटक आगमन 12,00,000 नाग्यो, मुगुमा पहिरोले घर पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर, मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगु कार्मारुङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलु बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल, उहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा लिएर होटल सञ्चालन गर्दै आउनु भएको छ। प्रहरीका अनुसार पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।
0: यसैबीच आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँ र अरू प्रदेशका 1-2 ठाउँमा मात्रै मध्यम खालको पानी परेको छ। अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो वर्षा भने भएन। बेलुकी पख चितवन दैलेख लगायतका जिल्लामा पनि पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती गण्डकी र कोशी प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाले जारी गरेको आउँदो 3 दिनको पूर्वानुमान अनुसार केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना देखिए पनि धेरैसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ।
1: राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। थापाको 252 जन्म जयन्तीको अवसरमा धरहरा परिसरमा आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले तस्वीरमा माल्यार्पण गरी सम्मान अर्पण गर्नुभएको हो। कार्यक्रममा नेपाली सेनाको श्री रणभैरव गणले सम्मान सलामी समेत अर्पण गरेको छ। समारोहमा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वीश्वर प्रसाद तिमेल सिन्हाले थापाको योगदान, प्रशासनिक सुधार र परराष्ट्र नीतिबारे अभिलेखबद्ध गरिएका पुस्तकहरू युवा पुस्ता, अध्येता र नीति निर्माताहरूका लागि उपयोगी हुने बताउनु भएको छ। प्राध्यापक डाक्टर बुद्धिबहादुर थापाले पुर्खाको बलिदानबाट प्रेरणा लिँदै राष्ट्रिय स्वाभिमान अक्षुण राख्न सबैलाई आह्वान गर्नुभयो। कार्यक्रममा बाबुराम सिंह थापाले विश्व राजनीतिको बदलिदो र जटिल परिस्थितिका कारण साना राष्ट्रहरूको अस्तित्वमाथि चुनौती थपिएको भन्दै देशको रक्षाका लागि सम्पूर्ण देशभक्त नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड़ दिनुभयो।
0: हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म पूजा गरिने विशेष आराधना आजदेखि शुरू भएको छ। 1 महिनादेखि जेठ एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरूवा आज मोठमा सारिएको छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। यो चार महिनालाई चतुर्मासा पनि भनिन्छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरेको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ।
1: भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाव पाउन थालेका छन्। सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्। चितवन केरा उत्पादन संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रति कोसा 6 रूपियाँसम्म पाउन थालेका छन्। गएको वर्ष यो बेला प्रति कोसा काँचो केराको 2-3 रूपियाँसम्ममा बिक्री हुने गर्नुपर्ने बाध्यता थियो, तर असोजदेखि भारतबाट केरा भित्रिन रोक लगाएपछि केरा आयात हुन छोडेको र किसानले पनि भाव पाउन थालेका महतोले बताउनु भएको छ। उहाँका अनुसार चितवनमा 3,000 बिघा जमीनमा केरा खेती गरिएको छ। यसबाट वार्षिक 70,000 मेट्रिक टन केरा उत्पादन हुन्छ। चितवनमा विशेष गरी मालभोक, G9, विलियम हाइब्रिड जातका केरा खेती हुन्छन्। अहिले जिल्लामा 700 किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। चितवनमा उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगंज, हेटौडा लगायत मुख्य शहरमा पुग्ने गर्छ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरू बेला केरा उत्पादन राम्रो हुने संघले जनाएको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको काँगडभिट्टा लौकही सड़क खण्डको स्तनवती कार्यले तीव्रता पाएको छ। एसियाली विकास बैंक एडीबीको 46 अर्ब रूपियाँ ऋण सहयोगमा निर्माणाधीन यस सड़कको पूर्वी खण्डमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय मार्फत 5 प्याकेजमा विभाजन गरी 95 किलोमिटर लामो यस सड़कको विस्तार कार्य अघि बढ़ाएको, आयोजनलाई पूर्वी र पश्चिमी गरी 2 खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाको सीतापुरीसम्म 45 किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सीतापुरीदेखि सुनसरीको लबीपुरसम्म 50 किलोमिटर सड़क रहेको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
12: जमीनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: फोन 01-4110-6690 41-10-6690
1: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा काँग्रेस जनता पार्टी सीजेपीको अगुवाईमा चलिरहेको आन्दोलनबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षा नेटका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। प्रधानले जन्तर मन्तर र देशमा उत्पन्न परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् भनेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ। यस्तै विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र उनीहरूले आफ्नो समय अध्ययनमा लगाउन् भनेर पनि राजीनामा दिने निष्कर्षमा पुगेको उहाँको भनाई छ। यसैबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि काँग्रेस जनता पार्टी सीजेपीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिपकेले आफूहरूका तीन मुख्य माग मध्ये एउटा पूरा भएको र बाँकी दुईवटा पूरा भएपछि मात्र आन्दोलन रोक्ने बताउनु भएको हो। उहाँले आफूहरूले गरेर देखाएको भन्दै लोकतन्त्रमा डराउन नपर्ने पनि बताउनुभयो। कांग्रेस सहितका सबै विपक्षी दलहरू प्रधानको राजीनामाको पक्षमा उभिएका थिए। यस्तै भारतका 100 अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख थियो। केही हप्ताको विरोधपछि गएको सोमबार 10,000 युवा युवतीले भारतको संसदतर्फ मार्च गर्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको थियो। त्यस यता अझ हजारौं मानिस सड़क आन्दोलनमा सहभागी हुँदै आएका छन्। खास गरी युवा नेतृत्वको यो अभियानमा ठूलो संख्यामा देशका विद्यार्थीहरू सहभागी भएका छन्। यो भारतमा केही वर्ष यताकै सबैभन्दा ठूलो विद्यार्थी आन्दोलन बन्न पुगेको छ।
2: फ्रान्सका स्पेनमा डढेलोका कारण 2,80,000 जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। डढेलो फैलदै गएपछि दुईवटा देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढ़ेको हो। दक्षिण पश्चिम फ्रान्सको जिरोन र ल्याण्ड क्षेत्रमा मात्रै झण्डै 2,00,000 मानिसले सुरक्षित ठाउँमा सारिएको छ। स्पेनको राजधानी मड्रिड नजिकै 3 डढेलो एउटैमा मिसिएपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएका बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। दक्षिण पश्चिम फ्रान्समा आज बिहानै बोर्ड नजिकै 4 शहरहरूलाई खाली गरिसकेको बीबीसीले जनाएको छ। युरोपियन संघ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको बताएको छ। दक्षिण युरोपको धेरै सो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुझिरहेका बेला यूले हेलिकप्टर खटाएको हो। युरोप सबैभन्दा छिटो तापक्रम बढ़िरहेको महादेश हो, जहाँ सन् 1980 दशकदेखि विश्वव्यापी औसत भन्दा दोब्बर भन्दा बढ़ीले तापक्रम बढ़िरहेको छ। तातो सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोड़िरहेको हुनाले जंगलमा आगो लाग्न र छिटो फैलने अवस्था सृजना गर्छ। युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार बितेको 2 दशकको वार्षिक औसत भन्दा यस वर्ष युरोपमा डढेलोले धेरै क्षेत्र जलाइसकेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण एशियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। बंगलादेशको राजधानी ढाकामा आज आयोजित विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एशियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगिर 1 बंगलादेशको ढाकामा आयोजना हुँदैछ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एशियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 भूटानको राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनशीपमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बित रहेकोले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। प्रतियोगिता शुरू हुनु अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनशीप खेल्न पाउने सम्भावना रहनेछ। अहिलेसम्म प्रतियोगिताका 14 संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक 9 पटक च्याम्पियन बनेको छ।

0: आज शनिबार, अब रंग दर्पणको पालो।
1: आजको रंग दर्पण विद्यालयमा फस्टाइरहेको कला संस्कृति सिकाईको विषयमा केन्द्रित छ।

हिजो आज काठमाण्डु उपत्यका विद्यालयमा हरेक शुक्रबार प्राय लेखाई पढ़ाई भन्दा पनि मादल, बाँसुरी, धिमे, डम्फूका आवाजले विद्यालयका कक्षा कोठा गुन्जिन्छन्। त्यस्तै कतै भित्तामा रंग दल्दै त कतै क्यानभासमा चित्र कोरिन्छ भने कतै नाचको अभ्यास हुन्छ। यसरी काठमाण्डुका सामुदायिक विद्यालयहरूमा बुक फ्री फ्राइडे कार्यक्रम अन्तर्गत विद्यार्थीलाई आफूभित्रको सृजनात्मक क्षमता पहिचान गर्ने अवसर दिइरहेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकासँगै देशका धेरै विद्यालयमा विद्यार्थीलाई कला र संस्कृति सिकाउने संस्कृति बढ़दै गएको छ। शिक्षा नियमावली 2059 को नियम 76 नै विद्यार्थीको सृजनात्मक प्रतिभा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ, जस अन्तर्गत कला क्षेत्रलाई विशेष जोड़ दिएको छ। यसमा हस्तकला, भित्ते चित्रकला, म्यूरल आर्ट र स्केचिङ तथा शिल्पकलासँगै वाद्यवादन, गायन र नाट्यकला समावेश छनृ।

0: कोरस मेरो नेपाल मेरो नेपाल मेरो नेपाल।
1: काठमाडौँ महानगरपालिकाका विद्यालयमा वाद्यवादन गायन र नाट्य क्षेत्रका लागि सम्बन्धित सांस्कृतिक संस्थानसँग सहकार्य गरिएको छ भने हस्तकला म्यूरल आर्ट र स्केचिङ शिल्पकलाका लागि ललित कला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको छ। यसरी राष्ट्रिय स्तरका प्रशिक्षकहरू सिधै विद्यालयसम्म पुग्दा विद्यार्थीले पनि प्रत्यक्ष सिक्ने अवसर पाइरहेका छन्। यसरी आफैले रोजेर सिक्दा विद्यार्थीभित्र लुकेको प्रतिभा बाहिर आउने अवसर मिल्छ। यसको एउटा महत्वपूर्ण पाटो भनेको लोप हुने संगारमा पुगेका परम्परागत लोक वाद्यवादनहरूको संरक्षण पनि हो। विद्यालय स्तरीय यस्ता कार्यक्रमहरूले यी परम्परागत बाजाहरूलाई नयाँ पुस्तासम्म पुर्याउने र तिनको संरक्षण गर्ने काम पनि गरिरहेका छन्। बालबालिका र युवा पुस्तामा यी परम्परागत वाद्यवादन प्रतिको रूचि बढ़नु आफैमा सांस्कृतिक संरक्षणको दृष्टिकोणले सकारात्मक संकेत मानिन्छ।

0: काठमाडौँ लगायत विद्यालयहरूमा विस्तार हुँदै गएको यो कला संस्कृति सिकाइ अभ्यासले शिक्षालाई परीक्षा र पाठ्य पुस्तक केन्द्रित सीमाबाट फराकिलो बनाउँदै लगेको छ। विद्यार्थीहरूले अब आफ्नो प्रतिभा चिन्ने, त्यसलाई निखार्ने र समाजमा त्यही आधारमा पहिचान बनाउने अवसर पाइरहेका छन्। यसरी कक्षा कोठाहरू केही समयका लागि किताबको भारबाट मुक्त भएर रंग, ताल र लयको उत्सवमा परिणत हुँदा भावी पुस्ताले आफूभित्रको कलाकार र आफ्नै जराका सांस्कृतिक धरोहरसँग एकैसाथ चिन्जान गर्दैछन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ विद्यालय निरीक्षक विनिता महत,
1: विद्यार्थीहरूले आफूमा भएको क्षमता प्रस्फुटन गरेर होइन समाजमा त्यही क्षेत्रमा चाहिँ क्षमता विकास गर्दै गएर चाहिँ चिनिने अवसर प्राप्त गरेका छन्। होइन संस्कृति र कलाप्रति सम्मान त छँदैछ, आत्मविश्वास पनि बढेर गएको छ, लोभनी सङ्घारमा पुगेको एउटा बाजा त्यसको संरक्षण पनि भइरहेको छ र त्यसप्रति अहिले हाम्रो अहिलेका बालबालिकाहरूलाई युवा पुस्ताहरूलाई चाहिँ रुचि पनि बढेको छ ग्लोरिफाई गर्ने।

0: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति। कोशी बागमती र लुम्बिनीमा एमाले नेतृत्व गर्दा कर्णाली र सुदूरपश्चिम नेकपाको भागमा।
0: नेपालमा वार्षिक पर्यटक आगमन 12 लाखजना नाग्यो। अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने र बसाई अवधि लम्ब्याउनेमा केन्द्रित हुने पर्यटन बोर्डको भनाई।
1: विद्यालय तहमा कला र संस्कृति सिकाउने क्रम बढ्दो। संस्कृति प्रतिको सम्मानसँगै विद्यार्थीको आत्मविश्वास समेत बढ़ाएको भनाई।
0: भारतका शिक्षा मन्त्री प्रधानको राजीनामा। विरोधी शक्तिले फाइदा नलिउन् भनेर राजीनामा दिएको भनाई। बाँकी माग पूरा नहुन्जेल सीजेपीको प्रदर्शन जारी रहने।
1: र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक, नेपालको सहभागिता भने अनिश्चित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी दिने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288587।
9: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
9: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
10: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
9: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
10: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
9: थप जानकारीको लागि 0635714479, मोबाइल 98560062065, 98468164145।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
11: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
15: आज पनि खाना काच्छे होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
16: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
15: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
16: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाऊ न
17: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
15: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
18: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
19: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
20: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
19: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
20: हजुर काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
21: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
19: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
24: हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
25: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
24: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
26: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
27: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ
28: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा सम्पर्क मोबाइल 9857065119 र 9864597056
27: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
19: कता हिँडेको आइफोन हातमा लिएर
24: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
19: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
24: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843283811
0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635-71479, मोबाइल 9856-62265, 9468-64145।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। एमाले र नेकपा बीच 5 प्रदेशमा संयुक्त सरकार बनाउने सहमति, गण्डकी र मधेस प्रदेशमा थप परामर्श हुने। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा, डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढ़ीमा। गण्डकीको गाँजा विधेयक प्रदेशसभामा नै फिर्ता, विदेश भ्रमणको नाममा ठगी गरेको आरोपमा पोखरामा 2 जना पक्राउ। 32 विश्व आदिवासी दिवस तनहुँमा 3 दिनसम्म विविध कार्यक्रम गरी मनाइने। मैग्दी 5 स्थित कान्छी बराही झरनामा साहसी खेल क्यानोनिङको सफल परीक्षण। भारतमा शिक्षा मन्त्रीको राजीनामापछि दिल्लीमा कक्रोज पार्टीको विजय उत्सव। जन्तर मन्तरमा खुशियाली, आन्दोलनका कार्यक्रम फिर्ता र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा संचालनका विषयमा सहमति भएको छ। प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्र अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरिएको सहमति पत्रमा उल्लेख छ। कर्णालीका मुख्यमन्त्री यमलाल कण्डेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो। गत असार 32 गते कांग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कण्डेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। धनगढ़ीमा सत्याग्रह गरिएका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। मन्त्री सस्मित पोखरेलको निर्देशनमा सचिव पौडेल आज धनगढ़ी पुग्नु भएको हो। शिक्षा मन्त्री पोखरेलले हिजो साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाइएको हो। यसबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढ़ी पुगेर डाक्टर केसीसँग सम्वाद गर्ने कार्यक्रम रहेको जनाइएको छ। सरकारले वार्ता मार्फत डाक्टर केसीको अनसनको सहमति पूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ। गण्डकी प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको चर्चित गाँजा विधेयक प्रदेश प्रमुख दिलराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधान र विद्यमान संघीय कानूनसँग बाजिएको ठहर गर्दै प्रदेश प्रमुख भट्टले आज सन्देशसहित प्रदेशसभामै फिर्ता पठाउनु भएको हो। प्रदेशसभा सचिवालयले 30 असारमा सभामुखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा विधेयक पेश गरेको थियो। त्यसको 9 दिनपछि अर्थात 8 साउनमा प्रदेश प्रमुख भट्टले संवैधानिक प्रावधान अनुसार विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने निर्णय लिनुभएको हो। प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि विधेयक सन्देशसहित फिर्ता पठाइएको हो। प्रदेश प्रमुखको यो निर्णयमा संवैधानिक तथा कानूनी आधार लिएको जनाइएको छ। नेपालको संविधानको धारा 57 उपधारा 6 प्रदेशसभा गाउँसभा वा नगरसभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने स्पष्ट व्यवस्था छ। उक्त संवैधानिक प्रावधान अनुसार प्रदेशसभाले बनाएको कानून संघीय कानूनसँग बाजिएको हदसम्म स्वत अमान्य हुने गर्छ। यसैगरी संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 दफा 4 उपदफा 2 प्रदेशले कानून निर्माण गर्दा ध्यान दिनुपर्ने विषयहरू तोकिएका छन्। उक्त उपदफाको खण्ड खमा प्रदेशले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै पनि कानून वा नीति बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने स्पष्ट कानूनी व्यवस्था छ। गण्डकी प्रदेशसभाले तयार पारेको गाँजा सम्बन्धी विधेयकले यी संवैधानिक तथा कानूनी आधारहरूलाई उल्लंघन गरेको सन्देशमा उल्लेख छ। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका 2 संचालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा 5 पर्सियाङमा संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेमा सप्तरीको कञ्चनपुर नगरपालिका नम्बर 12 घर भएका 26 वर्षीय विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासिर रहेको जनाएको छ। वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब परिषद डीएसपी नवराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ। कम्पनीले दुबई सिंगापुर मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो। प्रति व्यक्ति 4-5 लाख रूपियाँसम्मको प्याकेज बनाएर शुरूमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनीले बन्द गरेर संचालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाइएको प्रहरीको दावी छ। डीएसपी भट्टराईका अनुसार कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो। छापा मार्ने क्रममा कम्पनीमा कार्यरत 15 युवतीहरूलाई प्रहरीले फेला पारेको थियो। उनीहरूलाई आवश्यक सोधपूछ र सञ्चय बुझाइ गरी अविवाहको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अरू 2 संचालकहरू पनि फरार रहेका छन्। निर्माण थालेको 80 महिनापछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग अब चाहिँ सञ्चालनमा आउने भएको छ। सोमबारदेखि सञ्चाल हुने सुरुङ 24 घण्टा खुल्ला हुनेछ। पहिलो लटमा आपतकालीन सबै साधनलाई सुरुङ खुल्ला गरिनेछ। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स फायर फाइटिङ र सुरक्षाकर्मीको गाड़ीका लागि मात्रै अनुमति दिइनेछ। सुरुङ मार्ग प्रयोग गर्ने सबै साधनलाई शुल्क पनि तोकिसकिएको छ। पैदल यात्री 2 पाङ्ग्रे 3 पाङ्ग्रे सवारी र नन मोटराइज सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैनन्। डिजेल पेट्रोल ग्यास लगायत अत्याधिक प्रजननशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एन ट्यागको व्यवस्था गरिएको छ। अहिलेलाई 1, 2 र 5 हजार नगदको एन ट्याग लिने व्यवस्था गरिएको छ। तनहुँको म्याग्दे गाउँपालिका 5 स्थित कान्छी बराई झरनामा आज साहसिक खेल क्यानोनिङ परीक्षण गरिएको छ। करिब 70 मिटर अग्लो झरनामा सुरक्षित उपकरण र डोरीको सहायताले गरिएको क्यानोनिङमा स्थानीय तथा विभिन्न स्थानबाट आएका सर्वसाधारणको लेखे सहभागिता रहेको वडाध्यक्ष शिव बहादुर आलेले जानकारी दिनुभयो। सो परीक्षणको गाउँपालिकाध्यक्ष शिवप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे लगायतले अवलोकन गर्नुभएको थियो। झरनालाई साहसिक पर्यटनको नयाँ गन्तव्यको रूपमा प्रवर्धन गर्ने उद्देश्यले म्याग्दे गाउँपालिका 5 वडाकारले र फन नेभर इन एडभेन्चर नेपालको समन्वयमा कार्यक्रम आयोजन गरिएको हो। आयोजक अनुसार परीक्षण कार्यक्रम सफल भएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढ़ाइने भएको छ। 2082/24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिना भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेका 2 पाङ्ग्रे तथा 4 पाङ्ग्रे सवारी साधन र कार्यालयका कवाड सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदै गएको थियो। अल्पत्र परेका 30 सामग्रीको प्रशासनिक फर्छ्युट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्लाधिकारी तिवारीले बताउनुभयो। उक्त आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक रासु कार्यालय, सरकारी वकिलको कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, तनहुँ कारागार र डिभिजन वन कार्यालयका भवन तथा सवारी साधनमा तोडफोड र आगजनी भएको थियो। तनहुँको आँबुखेरिन गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूजा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वार्ड नम्बर एकदेखि छसम्मका 38 भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित गरी लालपूजा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा समतापूर्वक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो। यसैबीच जिल्लामा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य प्रभावित भएको छ। 20 अमिनको दरबन्दी रहेको जिल्लामा हाल 11 मात्रै कार्यरत रहेको नापी कार्य तनहुँका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। कर्मचारी अभावका बावजूद पनि भूमिहीनलाई छिटो लालपूर्जा वितरण गर्न तदारूकताका साथ काम भइरहेको र सबै पालिकालाई काम चाँडो सक्ने निर्देशन दिएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
17: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
18: सम्पर्क 0654142121 मोबाइल 98565935921
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
19: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
20: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
21: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
20: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ
21: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
20: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था
21: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्
20: थप जानकारीको लागि 0635714479 मोबाइल 98562265 98468164145
22: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
20: किन आमा के भएर
22: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
20: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
22: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
20: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
22: मोबाइल 98563493952 र 98066

0: गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार लमजुङमै केही दिन यता पार्कमा तोडफोड र मन्दिरमा चोरीका घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पिल्पे स्थित भानु घाँसी सम्वाद पार्क, मर्सेङ्टी गाउँपालिका 6 बाहुनडाँडाको राष्ट्रकवि माधवप्रसाद घिमिरे पार्कमा तोडफोड भएको छ। कोलासोथार गाउँपालिका 3 उत्तर कन्यामा रहेको मन्दिरको गजुर चोरी भएको छ। बिहिबार राति अज्ञात समूहले लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानु घाँसी सम्वाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी अर्थात खड्कबहादुर ठाडा मगरको शालिग तोडफोड गरेको हो। दुई पिप्ले स्थित रिस्ती नदी दोभानमा बनाएको भानु घाँसी पार्क र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र उहाँका प्रेरणास्रोत मानिएका घाँसीको शालिग तोडफोड भएको लमजुङ प्रहरीले जनाएको छ। यसैगरी 2081 साउन महिनामा पनि सो पार्कमा रहेका 2 शालिगमा तोडफोड भएको थियो। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले 32 विश्व आदिवासी दिवस 3 दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ। परिषदका अध्यक्ष सोनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो। जस अनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था, राजनैतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिको हक अधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठी गरिनेछ। साउन 23 गते माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिता, 24 गते जिल्लाका 10 स्थानीय तहहरूमा सांस्कृतिक झाँकी र रयाली सहित विविध कार्यक्रम गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो। पोखरा उद्योग वाणी संघको 36 महाधिवेशन आउँदो 20 र 21 गते हुँदैछ। महाधिवेशन तथा 72 वार्षिक साधारण सभाको मिति तय गरेसँगै नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। कुनै बेला व्यवसाय घटनाको प्रतिष्ठासँग जोड़िने यो निर्वाचन अहिले व्यक्ति समूह र समुदाय केन्द्रित बन्न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो दावेदार प्रस्तुत गर्नुभएको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तमान बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यावसायिक संघ संस्थामा सक्रिय रहेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गर्नुभएको हो। उहाँले आफ्नो ज्ञान, सिप र नेतृत्वदायी भूमिकालाई व्यवसायको हकहित र एकताका लागि प्रयोग गर्ने अठोट व्यक्त गर्नुभयो। कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बन्नुभएका बुद्धाचार्यले व्यवसायको सामिप्यमा रहेर सेवा गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा राख्नु भएको छ। उहाँले विगतको सद्भावलाई कदर गर्दै आगामी दिनमा अझ सबल रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ। संघको विभिन्न उपसमिति, कार्यसमिति सदस्य र उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव उहाँसँग छ। उम्मेद्वारी घोषणा गर्दै गौतमले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अनलाइन स्क्याम र ठगीमा संलग्न भारतीय नागरिक सहित 2 9,65,000 रूपियाँ नगद सहित पक्राउ गरेको छ। एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने भन्दै प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको बताइएको छ। गण्डकी प्रदेशले राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 जारी गरेको लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 2082 जेठ 1 गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकीमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधको बीच गण्डकी प्रदेशले देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन्। लामो समय दर्ता बिना चलिएका 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन प्रदेश सरकारले कानून बनाएर आवश्यक प्रक्रिया अगाडि बढ़ाएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076, गण्डकी प्रदेश राइड सेयरिङ नियमावली 2082 र गण्डकी प्रदेश आर्थिक ऐन 2083 बमोजिम राइड सेयरिङलाई नियमन गर्न लागि कार्यालयले जनाएको छ। कार्यान्वयनको काम यातायात व्यवस्था कार्यालय मार्फत अघि बढ़ेको छ। उक्त कार्यालयमा हालसम्म 5 कम्पनीले दर्ताको लागि निवेदन दिएकोमा एउटा कम्पनीले संचालन अनुमति प्राप्त गरेको छ। कार्यालयका अनुसार सजिलो नेपाल प्राली, सवारी सेवा नेपाल, इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मुभ इन नेपाल प्रालीले दर्ताको लागि निवेदन दिएका हुन्। बागलुङको बडीघाट गाउँपालिका 1 का 8 दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेको खबर छ। थापा साउन 1 गते साँझ करिब 8 बजे घर नजिकै साथीको जन्मदिन मनाउने जाने भन्दै घरबाट निस्कनु भएको थियो।

0: नेता सम्पर्कविहीन रहनुभएका उहाँ शनिबार आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान शुरू गरेको जनाइएको छ। प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चारजना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिएको जनाइएको छ। गोर्खा जिल्लामा पछिल्लो समय अकबरे खुर्सानी खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ़दै गएको छ। राम्रो बजार, उचित मूल्य र बाँदरबाट हुने खेती न्यून हुने भएकाले किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक अकबरी खुसानी उत्पादनतर्फ आकर्षित भएका हुन्। जिल्लाको शहीद लखन गाउँपालिका दुईका कृषक खिलबहादुर श्रेष्ठले कृषि विकास कार्यालयको सहयोगमा तीसरो पनि क्षेत्रफलमा अकबरी खुर्सानी खेती शुरू गर्नु भएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन बढ़ाउने लक्ष्यका साथ श्रेष्ठले खेती विस्तार गर्नुभएको हो। कृषक श्रेष्ठका अनुसार अकबरे खुर्सानी अन्य बालीको तुलनामा बाँदरको समस्या कम हुने, बजारमा सहज बिक्री हुने र राम्रो मूल्य प्राप्त हुने भएकाले यसबाट राम्रो आमदानी लिन सकिने सम्भावना छ। यही कारणले जिल्लाका अन्य कृषकहरू पनि अकबरे खेतीतर्फ आकर्षित हुन थालेका हुन्। गएको आर्थिक वर्ष 82-83 12 लाखभन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 81-82 11,28,000 पर्यटन पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटकमध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325, चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सिजन मानिने कार्तिकमा सबभन्दा बढ़ी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्राउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले मन्त्री परिषदबाट राजीनामा दिएपछि र सरकारबाट अन्य मागमा आश्वासन पाएपछि भारतमा कक्रोच जनता पार्टी सीजीपीले जन्तर मन्तरमा जारी 37 दिन लामो आन्दोलन फिर्ता लिएको छ। नयाँ दिल्ली स्थित कन्स्टिट्यूशन क्लबमा पत्रकार सम्मेलन गर्दै सीजीपीका मुख्य प्रवक्ता सौरभ दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पाला नहुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको बताउनुभयो। कन्स्टिट्यूशन क्लबमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता भएपछि सरकार माग पूरा गर्न सहमत भएको सीजीपीले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा आज आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ। यसैबीच साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने कोला प्रथा आउँदो साउन 16 भूटानको राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एमाले र नेकपा बीच 5 प्रदेशमा संयुक्त सरकार बनाउने सहमति, गण्डकी र मधेस प्रदेशमा थप परामर्श हुने। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा, डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढ़ीमा। गण्डकीको गाँजा विधेयक प्रदेश सभामा नै फिर्ता, विदेश भ्रमणको नाममा ठगी गरेका आरोपमा पोखरामा 2 पक्राउ। 32 विश्व आदिवासी दिवस तनहुँमा 3 दिनसम्म विविध कार्यक्रम गरी मनाइने। म्याग्दी 5 स्थित कान्छे बराई झरनामा साहसिक खेल क्यानोनिङको सफल परीक्षण। भारतमा शिक्षा मन्त्रीको राजीनामापछि दिल्लीमा कक्रोच पार्टीको विजय उत्सव, जन्तर मन्तरमा खुशियाली, आन्दोलनका कार्यक्रम फिर्ता र 15 साफ च्याम्पियनशीपको लोगो सार्वजनिक। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने के चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65 4 14 378, इमेल NEWSSHUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0 65 590 511।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: BBA, BSc, CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड IT, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: ओइ वर्षा, यता सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते त।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
1: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVC का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 अल्मुनियम अब UPVC को साथमा।
13: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 UPVC अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 411, मोबाइल 98 5 60 22 938 र 98 0 28 22 938।
15: ला, टायरमा कट लाग्यो,
12: हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
15: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
15: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562-62452।
16: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
17: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
16: भू संरक्षण जस्तो बढ़ी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
17: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
16: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
17: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
16: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
17: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
16: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
17: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
16: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
17: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अमृतसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
16: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
17: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
16: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
17: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
16: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0635-63-175, 98-560-63-175।

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
0: मोबाइल 9850505770।
4: आज पनि खाना काँच्ने होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
4: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
1: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 9850 80 29। दमौली शाखाको लागि सम्पर्क 9860 13425।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेलिङ्गाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
4: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
4: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80385

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनो? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घरमाथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
8: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
0: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: कति हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनु भन्यो।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। सहारी बिजुली पसल दुले

0: कुरा सुनौ। प्रोभाइडर हरि कुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभए म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बीपी चोक।
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33800 98461 656।

0: मेरिया मैनी कस्तो राम्रो गहना
1: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841143222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
3: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलेगौंडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0665709 सार, मोबाइल नम्बर 9847061268,
7: 9857062068।
9: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
9: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
11: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
2: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
11: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण,
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: शुक्ला गण्डकी FM 97.6।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो

0: पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
1: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
0: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
0: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
1: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
0: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
1: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
0: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
1: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
0: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
1: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
0: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
1: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
0: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 5563175, 98 5 60 63 175।
2: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला, यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई,
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने, रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै,
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी,
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0 65 75 7 44।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
7: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
8: पंडित बहादुर सुन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
9: ओमकार,
8: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
9: ओमकार,
8: अनि घरमा पूजा सामग्री पनि छैन भने
9: ओमकार,
8: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको,
9: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन, लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
8: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834।

0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
1: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-385।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560-62676।
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850603128 र 9842614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
3: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0657414194, मोबाइल 9850602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
0: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
9: फोन नम्बर 0614510000,
0: 0614510002, मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
13: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ?
14: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
14: गटिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाने पंप कूलर हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
17: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 9856303324।
18: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
19: कक्षा बाह्रमा उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
18: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
19: छुटको दायराहरू कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
18: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
19: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
18: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062065, 9468064145।

0: 7.6 Shukla Gandaki FM 97.6 Shukla Gandaki Time Check
1: यति बेला रातिको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ मिलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। गण्डकी प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको चर्चित गाँजा विधेयक प्रदेश प्रमुख दिलराज भट्टले पुनः विचारका लागि फिर्ता पठाएका छन्। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धित व्यवसाय व्यवस्थापन गर्न बनेको विधेयक नेपालको संविधान र विद्यमान संघीय कानूनसँग बाजिएको ठहर गर्दै प्रदेश सभा प्रमुख भट्टले शुक्रबार सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका हुन्। प्रदेश सभा सचिवालयले 30 असारमा सभामुखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा विधेयक पेश गरेको थियो। त्यसको 9 दिनपछि अर्थात साउन 8 प्रदेश प्रमुख भट्टले संवैधानिक प्रावधान अनुसार विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने निर्णय लिनुभएको हो। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेका आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका 2 जना संचालकलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा 5 वर्षाङमा संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 70 को कञ्चनपुर नगरपालिका वडा नम्बर 12 का 26 वर्षीय विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासेर रहेका छन्। वडा प्रहरी कार्यालय बेदामका प्रहरी नायब उपरेक्षक डीएसपी नम्बर राज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ। निर्माण थालेको 80 महिनापछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग अब चाहिँ सञ्चालनमा हुने भएको छ। सोमबारदेखि सञ्चालन हुने सुरुङ 24 घण्टा खुल्ला रहनेछ। पहिलो लटमा आपतकालीन सवारी साधनलाई सुरुङ खुल्ला गरिनेछ। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स फायर फाइटिङ र सुरक्षाकर्मीहरूको गाडीका लागि मात्र अनुमति दिइनेछ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनहरूलाई शुल्क पनि तोकिसकिएको छ। पैदल यात्री 2 पाङ्ग्रे 3 पाङ्ग्रे सवारी र नन मोटो राइड सवारीले सुरुङ मार्ग प्रवेश पाउने छैन। डिजेल पेट्रोल ग्यास लगायतका आवश्यक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ पुगेका सवारी साधनहरू सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी RFID रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा एनट्याकको व्यवस्था गरिएको छ। अहिलेलाई 1, 2 र 5 हजार नगदको एनट्याक लिने व्यवस्था गरिएको छ। तनहुँको म्याग्दी गाउँपालिका 5 स्थित कान्छी बराई झरनामा शनिबार साँझ खेल क्यानोनिङ परीक्षण गरिएको छ। करिब 70 मिटर अग्लो झरनामा सुरक्षित उपकरण र टोलीको सहायताले गरिएको क्यानोनिङमा स्थानीय तथा विभिन्न स्थानहरूबाट आएका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको वडाध्यक्ष शिव बहादुर आर्यले जानकारी दिनुभयो। सो परीक्षणको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ उपाध्यक्ष बालकृष्ण घिमिरेले अवलोकन गर्नुभएको थियो। झरनालाई साहसिक पर्यटकको नयाँ गन्तव्यका रूपमा प्रबन्धन गर्ने उद्देश्यले म्याग्दी गाउँपालिका 5 वडा कार्यालय र फन नेभर इन एडभेन्चर नेपालको कार्यान्वयनमा कार्यक्रम आयोजना गरिएको हो। आयोजकका अनुसार परीक्षण कार्यक्रम सफल भएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सवारी सरकारी सवारी साधन तथा अन्य सामग्रीहरूको लिलाम प्रक्रिया अगाडि बढाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्तिहरू जिल्ला स्तरीय समितिबाट मिनाहा गरिसकेकाले सम्बन्धित कार्यालयहरूले लिलाम प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। तनहुँका मुखेनी गाउँपालिकाले भूमिहीन सुकुमा शिलालाल पूजा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वडा नम्बर 1 देखि 6 सम्मका 38 राष्ट्रिय भूमि आयोजना आयोग जिल्लाका समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनहरूको हातमा धनी पूर्जा समतामूलक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै सर्वसे विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र सुमनले जानकारी दिनुभयो। लमजुङमा केही दिन यता पार्कमा तोडफोड र मन्दिरमा चोरीका घटना बढ्न थालेका छन्। प्रहरीका अनुसार लमजुङको मन्दिर नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानुघासी सम्वाद पार्क मर्साङदी गाउँपालिका सभा हुन्डाडाको राष्ट्रकवि भानुभक्त राष्ट्रकवि माधव प्रसाद घिमिरे पार्कमा तोडफोड गरिएको छ। कुलोसोथर गाउँपालिका 3-9 तरकन्यामा रहेको मन्दिरको गजुरी चोरी भएको छ। बिहिबार राति अज्ञात समूहले लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानुघासी सम्वाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य घाँसी अर्थात खड्कबहादुर ठाडा मगरको शालीको तोडफोड गरिएको छ। 2 पिप्ले स्थित रिस्ती नदीदो भन बनाएको भानु घाँसी पार्क र त्यसमा निर्माण गरिएका आदिकवि भानुभक्त र उहाँका प्रेरणा स्रोत मानिएका घाँसीको शालीको तोडफोड भएको लमजुङ प्रहरीले जनाएको छ। यसअघि 2081 साउन महिनामा पनि सो पार्कमा रहेको 2 शालीमा तोडफोड भएको थियो। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद 9 आदिवासी दिवस 3 दिनसम्म विशेष कार्यक्रम गरी आयोजना गरी मनाइने भएको छ। परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरिएको हो। जस अनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था राजनीतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिहरूको हकाधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठीहरू गर्नेछ। साउन 23 गते माध्यमिक विद्यालय स्तरीय वक्तृकला प्रतियोगिता र 24 गते जिल्लाका 12 स्थानीय तहहरूमा सांस्कृतिक झाँकी रयाली सहित विविध कार्यक्रम गरिने अध्यक्ष तामाङले बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आउँदो भदौ 20-21 गते हुँदैछ। महाधिवेशनको तथा 72 वार्षिक साधारण सभाको मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि चुनावी सहकर्मी बढेको छ। कुनै बेला व्यावसायिक गणनाको प्रतिशतसँग जोडिने यो निर्वाचन अहिले व्यक्ति समूह र समुदाय केन्द्रित बढ्न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्य महासचिव दुर्गा शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन्। गण्डकी प्रदेशको राइस सेयरिङ नियमावली व्यवस्थापन नियमावली 2082 जारी गरेको लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 81/2082 जेठ 1 राइस सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकीमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधकै बीच गण्डकी प्रदेशले गण्डकी प्रदेशले प्रदेशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइड सेयरिङ कम्पनी दर्ताउन थालेका छन्। बागलुङको बडीघर गाउँपालिका 1 वडा 8 दिनदेखि बेपत्ता भएका ललिज थापा मृत अवस्थामा फेला परेका छन्। थापा साउने गते साँझ करिब 8 बजे घर नजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्केका थिए। त्यसर्थ सहकर्मी भएका उनी शनिबार बिहान मृत भेला परेका प्रहरीले जनाएको छ। प्रहरीले थापासँग जन्मदिन मनाउन गएका 4 साथीहरूलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी रामेश्वर स्वातीले जानकारी दिनुभयो। गोर्खा जिल्लामा पछिल्लो समय अक्कबारी खुर्सानीमा खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। राम्रो बजार उचित मूल्य र बाँदरबाट हुने क्षति हुने भएकाले किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक रूपमा अक्कबारी खुर्सानी उत्पादनतर्फ आकर्षित भएका छन्। हवस् हामीलाई तिनजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्रबार गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौँ। तिनजेलसम्मको लागि समाचार कक्षको सम्पूर्ण सँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पुरा भएका छन्। भोलि बिहान 7:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुन्छ। तिनजेलसम्मको लागि सपरिवारलाई दिनुहोस् राम्रो सँगै जटुकाको चुकुला गर्छु होला। औषधि खान बाँकी छ भने औषधि खान्छु होला। तपाईँसम्म शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी FM 97.6 MHz सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 30।
5: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
6: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
10: चिकन ससेज, बफ ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 98560285587।
11: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
12: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9855303024।
1: शुक्ला गण्डकी एफएम 97.6।
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रिय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9855607544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल साउन महिनाको 10 गते सोमबार आइतबार असार शुक्ल पक्षको द्वादशी तिथि अंग्रेजी मिति अनुसार जुलाई 26 तारीक सन् 2026 नेपाल सम्मत 1146 सूर्योदय बिहान 5:24 भयो भने सूर्यास्त साँझ 6:58 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस पश्चात प्रमुख समाचारका शीर्षकहरूबाट

देशमा संयुक्त सरकार बनाउने सहमति, गण्डकी र मधेश प्रदेशमा थप परामर्श हुने, कर्णालीका मुख्यमन्त्री कडेलद्वारा पदबाट राजीनामा, डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढ़ीमा, गण्डकीको गाजा विधेयक प्रदेश सभामा नै फिर्ता, विदेश भ्रमणको नाममा ठगी गरेको आरोपमा पोखरामा दुईजना पक्राउ, 32 विश्व आदिवासी दिवस सनौमा 3 दिनसम्म विविध कार्यक्रम गरी मनाइने, म्याग्दी गाउँपालिका 5 शिरकाञ्ची बधाई झरनामा साहसिक खेल सानो निङको सफल परीक्षण, भारतमा शिक्षा मन्त्रीको राजीनामा पछि दिल्लीमा कक्रोच पार्टीको विजय उत्सव, जन्तर मन्तरमा खुशियाली, आन्दोलनका कार्यक्रमहरू फिर्ता र 15 औं चैम्पियनशीपको लोगो सार्वजनिक।

अब समाचार विस्तारमा सुन्नुहोस्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने सहमति पत्रमा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्। सहमति पत्र अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेकपाले गर्नेछ। यस्तै मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग संयुक्त परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने उल्लेख छ। बजेट निर्माणका क्रममा प्रदेश सभामा देखिएका असमझदारी, बजेट विनियोजनको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रदेश विकासलाई तीव्र बनाउने उद्देश्यसहित सहमति गरिएको सहमति पत्रमा उल्लेख छ। कर्णालीका मुख्यमन्त्री यमलाल कणेलले राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो। गत असार 32 गते कांग्रेस र एमालेका 16 सांसदहरूले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। शनिबार दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। धनगढ़ीमा सत्याग्रह गरिरहेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव सोडामणि पौडेल धनगढ़ी पुगेका छन्। मन्त्री सस्मिता पोखरेलको निर्देशनमा सचिव पौडेल शनिबार धनगढ़ी पुगेका हुन्। शिक्षा मन्त्री पोखरेलले शुक्रबार साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गरेको थियो। त्यस लगतै वार्ता मार्फत आश्वासन अनसनको निकासा खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाएको हो। यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जीवी अग्रवाल र स्वास्थ्य सचिव पनि आइतबार धनगढ़ी पुगेर डाक्टर केसीसँग सम्वाद गर्ने कार्यक्रम रहेको छ। सरकारले वार्ता मार्फत डाक्टर केसीको अनसनको सहमतिपूर्ण विकास खोज्ने प्रयास तीव्र बनाएको छ। गण्डकी प्रदेश सभाबाट पारित भए प्रमाणीकरणका लागि पठाइएको चर्चित गाजा विधेयक प्रदेश प्रमुख दिल्लीराज भट्टले पुनर्विचारका लागि फिर्ता पठाएका छन्।

आधार लिएका छन्। नेपालको संविधानको धारा 57 उपधारा 6 प्रदेश सभा, गाउँ सभा वा नगर सभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनु पर्ने स्पष्ट व्यवस्था छ। उक्त संवैधानिक प्रावधान अनुसार प्रदेश सभाले बनाएको कानून संघीय कानूनसँग बाजिएको हदसम्म स्वतः अमान्य हुने गर्दछ। यसै गरी संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध 2077 दफा 4 उपदफा 2 प्रदेशले कानूनीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू तोकिएका छन्। उक्त पदफाको खण्ड खमा प्रदेशले आफ्नो एकल वा साझा अधिकारको विषयमा कुनै पनि कानून वा नीति बनाउँदा संघीय कानूनसँग नबाजिने गरी कानून बनाउनु पर्ने स्पष्ट कानूनी व्यवस्था छ। गण्डकी प्रदेश सभाले तयार पारेको गाँजा सम्बन्धी विधेयकले यी संवैधानिक तथा कानूनी आधारहरूलाई उल्लंघन गरेको सन्देशमा उल्लेख छ। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरामा रहेको ओसिस टुरिज्म इन्टरनेशनलका दुईजना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले पोखरा पाँच पर्साङमा संचालित कम्पनीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर 12 26 वर्ष विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यास रहेका छन्। वडा प्रहरी कार्यालय बैतमका प्रहरी नायब परीक्षक डीएसपी नवराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ। कम्पनीले दुबई, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो। प्रति व्यक्ति 4-5 लाख रूपियाँसम्मको प्याकेज बनाएर शुरूमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनीले बन्द गरेर संचालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाइएको प्रहरीको दावी छ। डीएसपी भट्टराईका अनुसार कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकहरूलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो। छापा मार्ने क्रममा कम्पनीमा कार्यरत 15 युवा युवतीलाई प्रहरीले फेला गरेको थियो। उनीहरूलाई आवश्यक सोधपूछ र सम्झाइ बुझाई गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अरू 3 संचालकहरू भने फरार रहेका छन्। निर्माण थालेको 80 महिनापछि नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग अब चाहिँ सञ्चालनमा आउने भएको छ। सोमबारदेखि सञ्चालन हुने सुरुङ 24 घण्टा खुल्ला हुनेछ। पहिलो लटमा आपतकालीन सवारी साधनहरूलाई सुरुङ खुल्ला गरिनेछ। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो दिन सोमबार एम्बुलेन्स, फायर फाइटिङ र सुरक्षाकर्मीहरूको गाडीको लागि मात्र अनुमति दिइनेछ। सुरुङ मार्ग प्रयोग गर्ने सवारी साधनलाई शुल्क पनि तोकिसकिएको छ। यात्री 2 पाङ्ग्रे, 3 पाङ्ग्रे सवारी र नन मोटर राइड सवारीले सुरुङ मार्ग प्रवेश गर्न पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायतका अत्याधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीहरूलाई सुरुङ मार्गमा निषेध गरिएको छ। सुरुङ मार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन प्रविधिमा आधारित स्टिकरका रूपमा इनट्याकको व्यवस्था गरिएको छ। अहिलेलाई 1,000, 2,000 र 5,000 नगदको इनट्याक लिने व्यवस्था गरिएको छ। तनहुँको मेघले गाउँपालिका 5 स्थित कान्छी बराई झरनामा शनिबार साहसिक खेल क्यानोनिङ परीक्षण गरिएको छ। करिब 70 मिटर अग्लो झरनामा सुरक्षित उपकरण र डोरीको सहायताले गरिएको क्यानोनिङमा स्थानीय तथा विभिन्न स्थानबाट आएका सर्वसाधारणहरूको उल्लेखनीय सहभागिता रहेको वडा अध्यक्ष शिव बहादुर आलेले जानकारी दिनुभयो। सो परीक्षणको गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बाल कृष्ण घिमिरेले अवलोकन गरेको थियो। झरनालाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा प्रवर्धन गर्ने उद्देश्यले म्याग्दी गाउँपालिका वडा नम्बर 5 कार्यालय र फन नेभर इन एडभेन्चर नेपालको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। आयोजनाका अनुसार परीक्षण कार्यक्रम सफल भएको छ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीहरूको लिलाम प्रक्रिया अगाडि बढाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा
भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको छ। प्रमुख जिल्लाधिकारी

0: ऋषिबललाल तिवारीले जानकारी दिनुभयो। तोड़फोड़ र आगजनीबाट क्षतिग्रस्त बनेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी सरकारी सवारी साधन र कार्यालयका कपड़ा सामग्रीहरू परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रदै गएको थियो। अलपत्र परेका ती सामग्रीहरूको प्रशासनिक फर्स्यौट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालयहरू परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रजीव तिवारीले बताउनुभयो। उक्त आन्दोलनका क्रममा जिल्लामा प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत, जिल्ला समन्वय समिति, ब्यास नगरपालिका, मालपुर कार्यालय, अन्तर्राज्य कार्यालय, सरकारी वकिलको कार्यालय, जल तथा सिंचाई डिभिजन कार्यालय, तनहुँ कारागार डिभिजन वन कार्यालय, वन तथा डिभिजन वन कार्यालयका भवन तथा सवारी साधनमा तोड़फोड़ र आगजनी भएको थियो। तनहुँको आँबोखेर्नी गाउँपालिकाले भूमिहीन सुकुम्बासीहरूलाई लालपर्जा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वडा नम्बर एकदेखि छसम्मका 38 जना भूमिहीन सुकुम्बासीहरूको विवरण प्रमाणीकरण गरी लालपर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा समतामूलक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र सुमनले जानकारी दिनुभयो। यसैबीच जिल्लामा दक्ष प्राविधिक कर्मचारीहरूको अभाव हुँदा भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीहरूको व्यवस्थापन तथा कार्य प्रभावित भएको छ। 20 जना अमिनको दरबन्दी रहेको जिल्लामा हाल 11 जना मात्रै कार्यरत रहेको नाफी कार्यालय तनहुँका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। कर्मचारी अभावका बावजूद पनि भूमिहीनहरूलाई छिटो लालपर्जा वितरण गर्ने तदारुकताका साथ काम भइरहेको र सबै पालिकाहरूलाई काम चाँडो सक्न निर्देशन दिएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले बताउनु। लमजुङमा केही दिन यता पार्कमा तोड़फोड़ र मन्दिरमा चोरीका घटना बढ़न थालेका छन्। प्रहरी अनुसार लमजुङको बन्दे नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानुघासी सम्पाद पार्क, मर्स्याङदी गाउँपालिका 6 बाहुन डाँडाको राष्ट्रकवि माधव प्रसाद घिमिरी पार्क तोड़फोड़ भएको छ। पुलोसोथर गाउँपालिका 3 उत्तरकन्यामा रहेको मन्दिरको गजुर चोरी भएको छ। बिहिबार राति अज्ञात समूहले लमजुङको बन्दे नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानुघासी सम्पाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घासी अर्थात खड्कबहादुर ठाडा मगरको शालिक तोड़फोड़ गरेको हो। 2 पिप्ले स्थित रिस्ती नदी दोभानमा बनाएको भानु घाँसी पार्क र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र उहाँका प्रेरणा स्रोत मानिएका घाँसीको शादीगत तोड़फोड़ भएको लमजुङ प्रहरीले जनाएको छ। यसअघि 2081 साउन महिनामा पनि यो पार्कमा रहेका 2 शालिगहरूमा तोड़फोड़ भएको थियो। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले 32 विश्व आदिवासी दिवस 3 दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ। परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरिएको हो। जस अनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था, राजनैतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिको हक अधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठी गरिनेछ। साउन 23 गते माध्यमिक विद्यालय स्तरीय वक्तकला प्रतियोगिता र 24 गते जिल्लाका 10 स्थानीय तहमा सांस्कृतिक झाँकी र र्याली सहित विविध कार्यक्रमहरू गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन आउँदो भदौ 20 र 21 गते हुँदैछ। महाधिवेशन तथा 72 वार्षिक साधारण सभाको मिति तय गरेसँगै नयाँ नेतृत्वको लागि चुनावी सरगर्मी बढ़ेको छ। कुनै बेला व्यवसायिक घटनाको प्रतिष्ठासँग जोड़िने यो निर्वाचन अहिले व्यक्ति समूह र समुदायिक केन्द्रित बढ़न थालेको छ। हालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम र उपाध्यक्ष बलराम आचार्यले अध्यक्ष पदका लागि आफ्नो दावेदार प्रस्तुत गरेका छन्। वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्यले लामो समयदेखि विभिन्न सामाजिक, धार्मिक र व्यवसायिक संघ संस्थाहरूमा सक्रिय रहेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गरेका छन्। उनले आफ्नो ज्ञानशिप र नेतृत्वदायी भूमिकालाई व्यवसायको हक हित एकताका लागि प्रयोग गर्ने अठोट व्यक्त गरेका छन्। कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेका बुद्धाचार्यले व्यवसायको सामिप्यमा रहेर सेवा गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा राखेका छन्। उनले विगतको सद्भावलाई कदर गर्दै आगामी दिनमा अझ सबल रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै वर्तमान महासचिव शोभा गौतमले पनि अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन्। संघ विभिन्न उपसचिव कार्य समिति सदस्य र उप महासचिव हुँदै महासचिव समूहको सांगठनिक अनुभव उनीसँग छ। उम्मेद्वारी घोषणा गर्दै गौतमले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आजको आवश्यकता रहेको बताउनुभयो। गण्डकी पदस्थ राई स्टेयरिङ नियमन र व्यवस्थापन नेवाली 2082 जारी गरेको लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 2082 जेठे गते राइट स्टेयरिङ नेमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकी प्रदेशमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधकै बीच गण्डकी प्रदेशले देशमै पहिलो पटक राइट स्टेयरिङ र सेल्फ ड्राइभिङ सेवालाई वैधानिकता दिएपछि राइट स्टेयरिङ कम्पनी दर्ता हुन थालेका छन्। लामो समय दर्ता विहीन चलिरहेको दुई पाङ्रे र चार पाङ्रे सवारी साधनहरूलाई नियमन गर्न र यात्रुहरूलाई सुविधा दिन प्रदेश सरकारले कानून बनाएर आवश्यक प्रक्रिया अगाडि बढ़ाएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्थाका ऐन 2076 गण्डकी प्रदेश राइट स्टेयरिङ नियमावली 2082 र गण्डकी प्रदेश आर्थिक ऐन 2083 बमोजिम राइट टू स्टेयरिङलाई नियमन गर्न लागि कार्यालयले जनाएको छ। कार्यान्वयनको काम यातायात व्यवस्था कार्यालय मार्फत अघि बढ़ाएको छ। उक्त कार्यालयमा हालसम्म 5 कम्पनीले दर्ताका लागि निवेदन पञ्जीकृत अनि दिएकोमा एउटा कम्पनीले सञ्चालन अनुमति इजाजत प्राप्त गरेको छ। कार्यालयका अनुसार सजिलो नेपाल प्रणाली सवारी नेपाल प्रणाली सवारी सेवा नेपाल इको मो नेपाल जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मोब इन नेपाल प्रणालीले दर्ताका लागि निवेदन दिएका छन्। बागलुङको बढी गर्गापालिका एकका 8 दिनदेखि बेपत्ता भएका लजिन थापा मृत अवस्थामा फेला परेका छन्। थापा साउने गते साँझ करिब 8 घर नजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थिए। त्यसैता सम्पर्कमा रहेका उनी शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले थापासँग जन्मदिन मनाउन गएका 4 साथीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी रामे सर त्वातीले जानकारी दिनुभयो। गोर्खा जिल्लामा पछिल्लो समय कबरे खुर्सानी खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ़दै गएको छ। राम्रो बजार उचित मूल्य र बाँदरबाट हुने क्षति न्यून हुने भएकाले किसानहरूलाई परम्परागत खेतीहरू छाडेर व्यावसायिक कबरे खुर्सानी उत्पादनतर्फ आकर्षित भएका छन्। जिल्लाको सहित लखन गाउँपालिका 2 कृषक खिलिल बहादुर श्रेष्ठले कृषि विकास कार्यालयको सहयोगमा 30 पनि क्षेत्रफलमा कबरे खुर्सानी खेती शुरू गर्नुभएको छ। आधुनिक कृषि प्राविधिको प्रयोग गर्दै व्यवसायको रूपमा उत्पादन बढ़ाउने लक्ष्यका साथ श्रेष्ठले खेती विस्तार गर्नुभएको हो। कृषक श्रेष्ठका अनुसार अकबरे खुर्सानी अन्य बालीको तुलनामा बाँदरको समस्यामा कम हुने बजार सहज बिक्री हुने र राम्रो मूल्य प्राप्त हुने भएकाले यसबाट राम्रो आमदानी लिन सकिने सम्भावना रहेको छ। यही कारणले जिल्लाका अन्य कृषकहरू अकबरे खेतीतर्फ आकर्षित हुन थालेका छन्। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबर गाजिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा
4: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
5: फोन गर्नुहोस् 0965905511
6: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
7: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि के चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
9: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ती त
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
12: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707444
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
5: कता हिँडेको आइफोन हातमा लिएर
14: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
14: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843638811
15: ए नानीको बुवा आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
16: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
15: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
16: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
15: होम डेलिभरीको पनि व्यवस्था छ
17: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9856000778
18: हजुर दान गरौ
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
20: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्राम पछि बिहानी शुक्ला गण्डकी